0: यसरी हामीले पर्यटकलाई सम्भावना भइरहेको क्षेत्रबाट पनि के अरे एउटा भारतीय सवारी साधनहरूमाथि हामीले लगाएका विभिन्न नियमहरूको कारणले पनि हामीलाई केही चरणहरूमा घाटा भएको छ।
1: व्यवसायिक गिरधर टन्डनले क्यासिनो र पर्यटनका लागि आउने भारतीय पर्यटकले ल्याउने भारको व्यवस्थापनमा नयाँ कानूनले सम्बोधन गर्नुपर्ने बताउनु भएको छ।
2: भारतीयहरू 25,000 चाहिँ ल्याउन पाउने र बाँकी चाहिँ 5,000 बराबरको 100 वर्षको भन्दा सानो दरका
3: नोटहरू ल्याउन पाउने भनेर चाहिँ प्रावधान अहिले ल्याइएको छ। त्यसले केही सहज त भएको छ, तर व्यावहारिक रूपमा 100 ठुला नोटहरू बोर्डरबाट यता ल्याउँदाखेरि व्यावहारिक कठिनाइ छ, किनभने त्यो सबै चाहिँ ठुलै ढोक्रेमै हालेर ल्याउनु पर्ने हुन्छ अहिले $5,000 इक्विभालेन्टको। त्यही भएर अब यस विषयमा पनि हाम्रो यो समितिले म के रिक्वेस्ट गर्न चाहन्छु भने अब भारत सरकारसित पहल गरेर कि त्यसको इक्विभ्यालेन्ट 25,000 बढीको ठुला नोट दरका नोटहरू ल्याउन पाइने सकिनेछ भने यस विषयमा केही पहल गरिदिनु हुनको लागि अनुरोध गर्दछु।
1: मनाङका हिमतालमा देखिएको जोखिमले मर्चाङ्दी नदी आसपासका तल्लो तटीय क्षेत्रको सुरक्षाबारे चिन्ता जनाइएको छ। मनाङको नासो गाउँपालिका 2 रहेको डोना थुलागी हिमताललाई विगतदेखि नै सम्भावित जोखिमयुक्त तालका रूपमा पहिचान गरिएको छ। विभिन्न अध्ययनले तालको क्षेत्रफल 0.9 वर्ग किलोमिटर आसपास रहेको देखाएका छन्। 2017 गरिएको सर्वेक्षणले तालको अधिकतम गहिराई 76 मिटर रहेको देखाएको थियो। नासो गाउँपालिका 2 वडाध्यक्ष रवि गुरुङका अनुसार डोना हिमताल जोखिमयुक्त अवस्थामा रहे पनि तत्कालै केही हुने अवस्था छैन। तालको जोखिम न्यूनीकरणका लागि गाउँपालिकाले पहल गरिरहेको भए पनि संरक्षणका लागि ठूलो बजेट आवश्यक पर्ने उहाँको भनाइ छ। मनाङका प्रमुख जिल्लाधिकारी मुक्तिप्रसाद खनालले डोना हिमताल जोखिमयुक्त अवस्थामा रहेकाले जोखिम न्यूनीकरणका लागि थप अध्ययन तथा पहल आवश्यक रहेको बताउनु भएको छ। उहाँका अनुसार तालमा बालुवा तथा माटो थुप्रिँदै गएकाले चिन्ताको विषय बनेको छ। हिमतालका जानकार सुदन विकास महर्जनले डोना हिमतालको हालको अवस्था बढेको वा घटेको बारेमा स्थलगत अध्ययन नगरी यकिन गर्न नसकिने बताउनु भएको छ। मर्चाङ्दी नदी मनाङबाट लमजुङ हुँदै गोर्खा र तनहु पार गरी त्रिशुली नदीमा मिसिन्छ। अमेरिकी रक्षा मन्त्रालयले इरान युद्धका कारण गोलीगट्टाको मौस्तात घटेको जनाएको छ। राष्ट्रपति ट्रम्पले मौस्तात असीमित रहेको बताउँदा मन्त्रालयको भनाइ आएको छ। मन्त्रालयको रिपोर्टमा गोलीगट्टाको आपूर्तिका लागि नयाँ प्रक्रियामा जान लागिएको उल्लेख छ। बीबीसीका क्यारी ओ डोनाकको रिपोर्ट।
4: The Inspector General says more than $22 billion was spent on munitions alone in the first 4 months of the war.
1: अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।
5: यो BFBS कुल खर्मा हिटियो हो।

0: ए केटा हो किन र साइला
1: आज पारी जिम्माल बाजेको घरमा रमाइलो छ अरे पारी गाउँको केटीहरू पनि आउँछ होला रमाइलो गर्न जानुपर्छ है
0: लु लु हुन्छ
2: ओए केटी हो
3: हाँ भन न
2: आज जिम्माल बाबुको घरमा रमाइलो छ अरे रमाइलो हेर्न त जाने हो पल्लो गाउँका केटाहरू आउँछ होला पछौरा तान्छ विचार गर है
3: ल ल तैँले चिन्ता नलिन

0: सैन्य समुदायमा
1: बिलाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको बर्दिवास नापी कार्यालयका सर्वेक्षक शिवकुमार शाहलाई 1,00,000 रूपियाँ घुस लिएको आरोपमा नियन्त्रणमा लिएको छ। जग्गा ट्रायल सम्बन्धी काम गरिदिने प्रयोजनका लागि शाहले सेवाग्राहीसँग 2,00,000 रूपियाँ मागेको सूचना पाएपछि आयोगको बर्दिवास कार्यालयले निगरानी गरेको थियो। आयोगका अनुसार सेवाग्राही र शाहबीच पहिलो किस्ता बापत 1,00,000 रूपियाँ बुझाउने सहमति भएको थियो। सोही रकम लिँदै गरेको अवस्थामा कार्यालय अगाडिको खाजाघरबाट नियन्त्रणमा लिएको अख्तियारको बर्दिवास कार्यालयका सूचना अधिकारी प्रकाश पोखरेलले जानकारी दिनुभएको छ। पोखरेलका अनुसार शाहलाई नियन्त्रणमा लिएर स्थलगत मुचुल्का तयार पारिएको छ। नुवाकोट र रसुवामा पुल र सड़क खोल्ने काम भइरहेको विपद व्यवस्थापन प्राधिकरणले जनाएको छ।
4: रसुवामा टिकुरे जिपजिपे पोगर्टी टार हुँदै रसुवा जाने बाटोको वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको छ। गल्छी देवीघाट खण्डको रातमाटेमा पहाड कटान गरेर सवारी सञ्चालनमा ल्याइएको विपद व्यवस्थापन प्राधिकरणले जनाएको छ। बेत्रावतीमा भ्याली ब्रिज राख्न जग निर्माण सुरु गरिँदा कृष्णभीरमा 250 मिटर सड़कमा ग्राभेल गर्न सुरु भएको छ। नुवाकोट र रसुवाका होल्डिङ सेन्टरमा 2,155 जनाले आश्रय लिइरहेका छन्। प्राधिकरणका अनुसार तनहुँको आबु खैरेनीबाट गोर्खा हुँदै काठमाडौँ आवत जावतका लागि 3 वैकल्पिक सड़क सञ्चालनमा ल्याइएको छ।
3: संघीय संशुक्ला दुवै सदनको बैठक आज बस्दैछ। दिउँसो 1 सिंहदरबारमा बस्ने प्रतिनिधि सभाको बैठकमा महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीतावादीले बालबालिका सम्बन्धी विधेयक प्रस्तुत गर्नुहुनेछ। दिउँसो सभा 1 राष्ट्रिय सभाको बैठक बस्दैछ। पूर्वाधारमा विकास मन्त्रालय र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची छ। यस्तै आजै विभिन्न 3 संसदीय समितिको बैठक पनि बस्दैछ। पर्यटन मन्त्री खड्गराज पौडेल गणेशले भारतीय पर्यटकको वृद्धिसँगै उत्पन्न केही समस्या समाधानका लागि कानूनमै व्यवस्था गरिने बताउनु भएको छ। संसदीय समितिको सफलमा डाकिएका मन्त्री पौडेलले भारतीय रूपियाँ सटही र सोही मुलुकका गाड़ीलाई 30 दिनभन्दा बढ़ी अनुमति नदिँदा उत्पन्न समस्या बुझेको उल्लेख गर्नुभएको छ।
5: भारतीय पर्यटकहरूले ठुलो मात्रामा त्यताको क्यास बोकेर आउनुभयो, हाम्रो व्यवसाय साथीहरूले लिइदिनु भयो। लिइदिएपछि त्यो पछि अब त्यसको सटै हुन नसक्ने समस्या एकदमै जटिल भएर गएपछि समान जीवसँग कम्तीमा सटै गर्ने अवसर दिनु पऱ्यो, न त इलिगल जस्तो भयो। यो केही न केही उपायहरू लगाएर हामीले त्यसलाई सल्टाउने प्रयास, अस्थायी रूपमा सल्टाउने प्रयासहरू गरेको र यसलाई स्थायी रूपमा पनि केही न केही गर्नैपर्छ जस्तो चाहिँ मलाई लाग्छ। भारतीय गाडी 30 दिनभन्दा नेपाल छिर्नु पाउँदैन। ड्राइभरहरूले ग्राहक खोज्ने होइन, त्यहाँ एउटा प्रकारको ट्राभल एजेन्टको काम गरिरहेको हुन्छ। एउटा ड्राइभरको यहाँ बाटो घाटो सबै बारेमा जानकारी हुन्छ, कहाँ चिया पाइन्छ, कहाँ खाजा पाइन्छ, कहाँनेरि चाहिँ वासरुमहरू छन्, कहाँ होटल राम्रा छन्, सबै जानकारी भएको एउटा ड्राइभर हुन्छ जसले भारतीय पर्यटकलाई नियमित रूपमा नेपाल ल्याउने फेरि उता लैजाने गरिरहेको हुन्छ। तर हामीले चाहिँ बिचमा के गरेको भन्दा 30 दिनभन्दा अनुमति दिएनौँ एउटा ड्राइभरलाई, एउटा गाडीलाई। ड्राइभरको 10 गाडी त हुँदैन, नजु एउटा गाडी लिएर आइरहेको छ। यसैले हामीले पर्यटकलाई सम्भावना भइरहेको क्षेत्रबाट पनि के अरे एउटा भारतीय सवारी साधनहरूमाथि हामीले लगाएका विभिन्न नियमहरूको कारणले पनि हामीलाई केही चरणहरूमा घाटा भएको छ।
3: व्यवसायी गिरिधर टण्डनले क्यासिनो र घुम्न आउने भारतीय पर्यटकले ल्याउने भारतीय रूपियाँको व्यवस्थापनमा नयाँ कानूनले सम्बोधन गर्नुपर्ने बताउनु भएको छ।
6: भारतीय रुपियाँ 25,000 चाहिँ ल्याउन पाउने र बाँकी चाहिँ 5,000 बराबरको 100 वर्षभन्दा सानो दरका
7: नोटहरू ल्याउन पाउने भनेर चाहिँ प्रावधान अहिले ल्याइएको छ। त्यसले केही सहज त भएको छ, तर व्यावहारिक रूपमा 100 ठुला नोटहरू बोर्डरबाट यता ल्याउँदाखेरि व्यावहारिक कठिनाइ छ, किनभने त्यो सबै चाहिँ ठुलै ढोक्रेमै हालेर ल्याउनु पर्ने हुन्छ। अहिले $5,000 इक्विभालेन्टको त्यही भएर अब यस विषयमा पनि हाम्रो यो समितिले म के रिक्वेस्ट गर्न चाहन्छु भने अब भारत सरकारसित पहल गरेर कि त्यसको के भ्यालेन्ट 25,000 बढीको ठुला नोट दरका नोटहरू ल्याउन पाइने सकिँदैछ भने यस विषयमा केही पहल गरिदिनुहुनुको लागि अनुरोध गर्दछु।
3: चौधरी ग्रुपले नेपालमा इभी टोल ट्याक्सी ल्याउने प्रयास सुरु भएको जनाएको छ। सिजी कर्पोरेसन ग्लोबलका निर्वाह चौधरीले बाढी जस्ता संकट र अन्य समयका लागि आकाशमा उड्ने ट्याक्सी सेवाका लागि काम गरिरहेको बताउनु भएको हो। खास गरी शहरी क्षेत्रमा हुने जाम र प्रदूषण नहुने त्यस्तो वाहन बिजुलीबाट चल्ने गर्छ। एकपटकमा 100 किलोमिटरसम्म उड्न सक्ने यस्तो वाहनले ध्वनि प्रदूषण निकै कम गर्ने भनिएको छ। नेपाल प्रिमियर लिग क्रिकेटमा अस्ट्रेलियाका डेभिड वार्नर पनि सहभागी हुने पक्का भएको छ। हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: यो BFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज सर्वदलीय बैठक बोलाउनु भएको छ। रासोपा प्रवक्ता जगदीश खरेलका अनुसार बैठक बिहान 11 बजे रासोपा संसदीय दलको कार्यालय सिंहदरबारमा बस्नेछ। बैठकमा उच्च स्तरीय राजनैतिक संयन्त्र गठनको विषयमा छलफल हुने बताइएको छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन लगायतका विषयमा सर्वदलीय बैठकमा छलफल हुने खरेलले बताउनु भएको छ। संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। दिउँसो 1 बजे सिंहदरबारमा प्रतिनिधि सभाको बैठक बस्नेछ। यस्तै दिउँसो सभा 1 बजे राष्ट्रिय सभाको बैठक बस्दैछ। प्रतिनिधि सभा बैठकमा महिला मन्त्री सीता मादीले बालबालिका सम्बन्धी पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। राष्ट्रिय सभाको बैठकमा पूर्वाधार विकास मन्त्रालय र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची छ। मनाङका हिमतालमा देखिएको जोखिमले मर्स्याङ दी नदी आसपासका तल्लो तटीय क्षेत्रको सुरक्षाबारे चिन्ता जनाइएको छ।
4: मनाङको नासो गाउँपालिका 2 रहेको डोना थुलागी हिमताललाई विगतदेखि नै सम्भावित जोखिमयुक्त तालका रूपमा पहिचान गरिएको छ। विभिन्न अध्ययनले तालको क्षेत्रफल 0.9 वर्ग किलोमिटर आसपास रहेको देखाएका छन्। 2017 गरिएको सर्वेक्षणले तालको अधिकतम गहिराई 76 मिटर रहेको देखाएको थियो। नासो गाउँपालिका 2 वडाध्यक्ष रवि गुरुङका अनुसार डोना हिमताल जोखिमयुक्त अवस्थामा रहे पनि तत्कालै केही हुने अवस्था छैन। तालको जोखिम न्यूनीकरणका लागि गाउँपालिकाले पहल गरिरहेको भए पनि संरक्षणका लागि ठूलो बजेट आवश्यक पर्ने उहाँको भनाइ छ। मनाङका प्रमुख जिल्लाधिकारी मुक्तिप्रसाद कनालले डोना हिमताल जोखिमयुक्त अवस्थामा रहेकाले जोखिम न्यूनीकरणका लागि थप अध्ययन तथा पहल आवश्यक रहेको बताउनु भएको छ। उहाँका अनुसार तालमा बालुवा तथा माटो थुप्रिँदै गएकाले चिन्ताको विषय बनेको छ। हिमतालका जानकार सुधा छ। उहाँका अनुसार तालमा बालुवा तथा माटो थुप्रिँदै गएकाले चिन्ताको विषय बनेको छ। हिमतालका जानकार सुदन विकास महर्जनले डोना हिमतालको हालको अवस्था बढेको वा घटेको बारेमा स्थलगत अध्ययन नगरी यकिन गर्न नसकिने बताउनु भएको छ। मर्स्याङदी नदी मनाङबाट लमजुङ हुँदै गोर्खा र तनहु पार गरी त्रिशुली नदीमा मिसिन्छ।
3: पृथ्वी राजमार्ग कृष्णवीरमा नयाँ ट्र्याक निर्माण अन्तिम चरणमा पुगेको छ। नयाँ ट्र्याक निर्माणको जिम्मा पाएको शर्मा जेडआईभीजीवीका साइट प्रबन्धक इन्जिनियर ईश्वर नेपालले निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिनुभएको छ। उहाँका अनुसार काम सुरु भएको 12 दिनमा ग्राभेलिङ स्लोप कटिङ र नाली निर्माण गरिएको छ।
5: एकदेखि कुनै पनि हालतमा हामीले बाटो सञ्चालन गर्ने काम अगाडि बढिरहेको छ। त्यही अनुसारै बाटो सञ्चालन हुन्छ। हामीले पहिलो चरणमा लगभग 9-10 दिनसम्म चाहिँ हामीले 11-12 पनि हेभी इक्विपमेन्टहरू परिचालन गरेर काम गरेका छौँ। अब इक्विपमेन्टको भन्दा पनि अब फिनिसिङको लेभलमा आइपुगेका छौँ। त्यही भएर हामीले आवश्यक मजदुर हामीले 40-50 मजदुरहरू स्किल अनस्किल गरेर 40-50 हामी मेन पावरहरू यहाँ छौँ।
3: भारतीय अयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर आए पनि नेपाल अयल निगमले मूल्य नबढाउने निर्णय गरेको छ। भदौ 30 गते प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोलमा प्रति लिटर

0: बाह्र दशमलव चालिस र डिजलमा प्रति लिटर 4.68 ले वृद्धि भएर आएको छ। तर बटेको सीमाको बाढीका कारण बनेको कठिन परिस्थितिलाई मध्यनजर गर्दै निगम सञ्चालक समितिले साविकीय मूल्य कायम राख्ने निर्णय गरेको हो। मूल्य समायोजन नगर्दा अल निगमलाई पाक्षिक रूपमा करिब 1,91,69,00,000 घाटा हुने भएको छ। नयाँ निर्णय अनुसार काठमाडौँ, पोखरा र दिपाल लगायतका क्षेत्रमा पेट्रोल र डिजल प्रति लिटर 200 रुपियाँमै बिक्री हुनेछ भने खाना पकाउने एलपी ग्यास प्रति सिलिन्डर 2,060 रुपियाँ कायम रहनेछ। मुस्ताङको गरबजुङ जलवायु परिवर्तन सम्मेलन 2083 सुरु भएको छ। गरबजुङ गाउँपालिका 4 चुमसुममा भएको सम्मेलनमा वन तथा वातावरण मन्त्री गीता चौधरीले स्थानीय तहदेखि जलवायु चुनौती सम्बोधन गर्नका लागि संघीय सरकार तयार रहेको उल्लेख गर्नुभएको छ।
1: जलवायु सम्मेलनको घोषणा अनि घोषणा पत्रको चाहिँ कुराहरूलाई चाहिँ हामीले अन्तर्राष्ट्रिय रूपमा लिएर जाँदैछौँ। विकसित राष्ट्रहरूले जलवायु परिस्थितिको प्रतिबद्धता हामीलाई योगदान पनि गरिनुपर्छ र त्यो योगदान गर्नका निमित्त प्रविधि हस्तान्तरण, जलवायु परिवर्तन समाधानका लागि क्षमता अभिवृद्धि पनि गर्नुपर्छ, वैज्ञानिक तथ्यअनुसार कार्बन उत्सर्जन घटाउनुपर्छ। यसको लागि नेपालले राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा
0: अमेरिकी रक्षा मन्त्रालयले इरानसँगको युद्धका कारण गोला बारूदको अभाव सृजना भएको जनाएको छ, जुन गोला बारूद लगभग असीमित छ भन्ने राष्ट्रपति ट्रम्पको दावी भन्दा विपरीत छ। खबर यति नै, नमस्कार।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો.
3: नेपालले भारतलाई कम्तीमा एक हप्तासम्म दैनिक 160 बुलेट ग्यास पठाइदिन भनेको छ. उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीपक कुमार शाहले नेपाल अयल निगमका अधिकारीहरूलाई त्यसका लागि इण्डियन अयल कर्पोरेशनका प्रतिनिधिसँग कुरा गर्न लगाउनु भएको छ. आईएससीका प्रतिनिधिसँग नेपाली पक्षले दैनिक 160 बुलेट ग्यास पठाइदिन आग्रह गरेको हो. नेपाललाई दैनिक 100 बुलेट ग्यास साथ भए पुग्ने सरकारी आँकडा छ. पछिल्लो पटक दैनिक 109 बुलेट ग्यास दैनिक जसो आयात हुने गरेको छ. सरकारले दैनिक 160 बुलेट केही दिन लगातार सम्म नेपालभित्रै ग्यासको अभाव नहुने बताएको छ. अहिलेको ग्यासको समस्या मानिसहरूमा अभाव हुने भयले सृजित भएको सरकारको बुझाइ छ. भारतीय अयल कर्पोरेशनबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आए पनि नेपाल अयल निगमले मूल्य नबढ़ाउने निर्णय गरेको छ. भदौ 30 गते प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोलमा प्रति लिटर 12 र डिजलमा प्रति लिटर 4 रूपियाँले वृद्धि भएर आएको छ. तर भोटेको सीमाको बाढ़ीका कारण कठिन परिस्थितिलाई ध्यानमा राख्दै निगम संचालक समितिले मूल्य नबढ़ाउने निर्णय गरेको हो. मूल्य समायोजन नगर्दा अयल निगमलाई पाक्षिक रूपमा करिब 1,91,69,00,000 घाटा हुने भएको छ. नयाँ निर्णय अनुसार काठमाडौँ पोखरा र दिपाल लगायतका क्षेत्रमा पेट्रोल र डिजल प्रति लिटर 200 रूपियाँमा बिक्री हुनेछ भने खाना पकाउने एलपी ग्यास प्रति सिलिण्डर 2,060 रूपियाँ कायम रहनेछ. मुगुमा आज बिहान दुईपटक भूकम्प गएको छ. राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान 1:51 र 4:28 मिनटमा भूकम्प गएको हो. केन्द्रका अनुसार बिहान 1:51 मिनटमा 4.5 म्याग्नेच्युड र 4:28 मिनटमा 4.2 म्याग्नेच्युडको भूकम्प गएको हो. संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ. दिउँसो 1 बजे सिंहदरबारमा प्रतिनिधि सभाको बैठक बस्नेछ. यस्तै आज दिउँसो सभा 1 बजे राष्ट्रिय सभाको बैठक बस्दैछ. प्रतिनिधि सभा बैठकमा महिला मन्त्री सीता वादीले बालबालिका सम्बन्धी पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ. राष्ट्रिय सभाको बैठकमा पूर्वाधार विकास मन्त्रालय र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको मन्त्रीले उत्तर दिने कार्यसूची छ. रिपब्लिकन सांसद थोमस मासीले अमेरिकी रक्षा मन्त्री पीट हेक्सेथ विरूद्ध महाभियोगको प्रस्ताव दर्ता गर्नुभएको छ. उहाँले हेक्सेथमाथि कांग्रेसको स्वीकृति बिना इरान विरूद्ध सैन्य कार्यवाहीको आदेश कार्यान्वयन गरेर आफ्नो पदको दुरूपयोग गरेको आरोप लगाउनु भएको छ. बीबीसीका टम बेटम्यान वाशिङटनमा हुनुहुन्छ.
4: The Republican lawmaker, a frequent thorn in the side of the Trump administration, accuses the defense secretary of launching 4 unauthorized wars or military operations in Iran, Venezuela, Yemen, and the Caribbean Sea. He accuses Mr. Hegseth of the systematic removal of safeguards at the Pentagon meant to protect civilians. The impeachment resolution is unlikely to pass, but the maneuver could force a vote in the chamber that could be difficult for some of his fellow Republicans before November's midterm.
3: अमेरिकी रक्षा मन्त्रालयले इरानसँगको युद्धका कारण गोला बारूदको अभाव सृजना भएको जनाएको छ. जुन गोला बारूद लगभग असीमित छ भन्ने राष्ट्रपति ट्रम्पको दावी भन्दा विपरीत छ. प्रतिवेदनका अनुसार पेन्टागनले अहिले खरिद प्रक्रियालाई व्यवस्थित बनाउने काम गरिरहेको छ. बीबीसीका ग्यारी ओटकोन्युको रिपोर्ट.
5: The Inspector General says more than $22 billion was spent on munitions alone in the first 4 months of the war. Just weeks ago, President Trump insisted the United States had massive quantities of munitions and was producing weapons at unprecedented rates. The report also details nearly $200 million of damage done to diplomatic facilities across the region, coming on top of recent comments from the acting Navy Secretary, who said the headquarters of the Fifth Fleet in Bahrain had been blown to hell.
3: मनाङका हिमतालमा देखिएको जोखिमले मर्स्याङदे नदी आसपासको तल्लो तटीय क्षेत्रको सुरक्षाबारे चिन्ता जनाइएको छ.
6: मनाङको नासो गाउँपालिका दुईमा रहेको डोना थुलागी हिमताललाई विगतदेखि नै सम्भावित जोखिमयुक्त तालका रूपमा पहिचान गरिएको छ. विभिन्न अध्ययनले तालको क्षेत्रफल 0.9 वर्ग किलोमिटर आसपास रहेको देखाएका छन्. 2017 गरिएको सर्वेक्षणले तालको अधिकतम गहिराई 76 मिटर रहेको देखाएको थियो. नासो गाउँपालिका दुईका वडाध्यक्ष रवि गुरुङका अनुसार डोना हिमताल जोखिमयुक्त अवस्थामा रहे पनि तत्कालै केही हुने अवस्था छैन. तालको जोखिम न्यूनीकरणका लागि गाउँपालिकाले पहल गरिरहेको भए पनि संरक्षणका लागि ठूलो बजेट आवश्यक पर्ने उहाँको भनाइ छ. मनाङका प्रमुख जिल्ला अधिकारी मुक्ति प्रसाद खनालले डोना हिमताल जोखिमयुक्त अवस्थामा रहेकाले जोखिम न्यूनीकरणका लागि थप अध्ययन तथा पहल आवश्यक रहेको बताउनु भएको छ। उहाँका अनुसार तालमा बालुवा तथा माटो थुप्रिँदै गएकाले चिन्ताको विषय बनेको छ। हिमतालका जानकार सुदन विकास महर्जनले डोना हिमतालको हालको अवस्था
3: अहिलेसम्मका खबर यति नै। नमस्कार।
0: यो PFBS गोर्खा रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્નહોસ
2: ફ્લાય BFBS
1: યુ BFBS ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો
3: सिराहामा एम्बुलेन्सबाट प्रहरीले 105 किलो गाँजा बरामद गरेको छ। हिजो रातिको रिपोर्ट 8 बजे चोहरबाबाट जयनगरतर्फ जाँदै गरेको एम्बुलेन्सबाट गाँजा बरामद भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार एम्बुलेन्समाथि निगरानी गरेको थाहा पाएपछि चोहरबादेखि सिराहासम्म तीन ठाउँमा राखिएका प्रहरीको ब्यारिकेड तोडेर एम्बुलेन्स चालक भागेका थिए। थप प्रहरी परिचालन गरेर पछ्याउने क्रममा चालकले सिराहा नगरपालिका एक खुलाकी सड़क खण्डमा एम्बुलेन्स छाडेर फरार भएको सिराहा प्रहरीले जनाएको छ। छाडिएको एम्बुलेन्स जाँच गर्ने क्रममा 5 वटा बोराभित्र 105 किलो गाँजा बरामद भएको एसपी वासुदेव पाठकले जानकारी दिनुभएको छ। फरार चालकको पहिचान तथा खोज तलास जारी रहेको प्रहरीले जनाएको छ। सरकारले फोहोर मैला व्यवस्थापन सम्बन्धी विधेयक तयार पारेको छ। कानून न्याय तथा संसदीय मामला मन्त्री सुविता गौतमले विधेयक तयार भएको जानकारी दिनुभएको छ। सरकारले विधेयकमा फोहोर मैलाको उत्पादन न्यूनीकरण, स्रोतमय वर्गीकरण, संकलन, स्थानान्तरण केन्द्रसम्म ढुवानी, प्रशोधन केन्द्रमा पुनः प्रयोग र पुनः प्रशोधनको विषय समेटेको छ। फोहोरबाट मल, ग्यास वा ऊर्जा उत्पादन र बाँकी फोहोरको सुरक्षित अन्तिम विसर्जनसम्मको सम्पूर्ण प्रक्रिया समेटेर विधेयक तयार भएको मन्त्री गौतमले जानकारी दिनुभएको छ। काठमाडौँको माइतीघर परिसरमा महिनौदेखि टेन्ट टाँगेर बसेकाहरूलाई प्रहरीले आज हटाएको छ। रातका बेला माइतीघरमा टेन्ट टाँगेर नबस्न प्रहरीले गरेको आग्रह नमान्नेहरूलाई आज बिहानै प्रहरीले हटाएको हो। राति टेन्ट टाँगेर बस्दा असुरक्षा हुने तथा स्वास्थ्यमा समेत समस्या हुन सक्ने भएकाले हटाइएको प्रहरीले बताएको छ। तर दिउँसोमा माइतीघरमा हुने कार्यक्रम तथा प्रदर्शनमा पनि रोक नलगाइएको प्रहरीले जनाएको छ। माइतीघर परिसरमा धरना बसेकाहरूले अघिल्लो महिना राति एकजनाले आफैलाई आगो लगाएर आत्मदाहको प्रयास गरेको र अर्का एकजनाले पनि त्यस्तै गर्न खोजेको भन्दै राति माइतीघर परिसरमा उनीहरूलाई नबस्न भनेको हो। यसअघि प्रहरीले माइतीघर परिसरमा राति नबस्न माइकिङ पनि गरेको थियो। भोटिघोसी त्रिशुली बाढीले 102 जना बालबालिका आफ्ना आमा बाउ गुमाएका छन्। राष्ट्रिय बाल अधिकार परिषदले गरेको ऱ्यापिड असेसमेन्ट अनुसार बाढ़ी प्रभावित क्षेत्रका 49 बालिका र 53 बालकले आमा बाबु दुवै गुमाएका छन्। परिषदले बाढ़ी प्रभावित रसुवा, नुवाकोट, तादिङ, गोरखा, तनहुँ र चितवनका 30 वटा होल्डिङ सेन्टरमा भदौ 15 देखि 19 गतेसम्म गरेको स्थलगत अध्ययनका क्रममा यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो। रिपब्लिकन सांसद थोमस मासेले अमेरिकी रक्षा मन्त्री पीट हेक्सेट विरूद्ध महाभियोगको प्रस्ताव दर्ता गराउनु भएको छ। उहाँले हेक्सेटमाथि कांग्रेसको स्वीकृति बिना इरान विरूद्ध सैन्य कार्यवाहीको आदेश कार्यान्वयन गरेर आफ्नो पदको दुरूपयोग गरेको आरोप लगाउनु भएको हो। बीबीसीका टम वेट्सम्यान वाशिङटनमा हुनुहुन्छ।
4: The Republican lawmaker, a frequent thorn in the side of the Trump administration, accuses the defense secretary of launching 4 unauthorized wars or military operations in Iran, Venezuela, Yemen, and the Caribbean Sea. He accuses Mr. Hegseth of the systematic removal of safeguards at the Pentagon meant to protect civilians. The impeachment resolution is unlikely to pass, but the maneuver could force a vote in the chamber that could be difficult for some of his fellow Republicans before November's midterm elections.
3: अमेरिकी रक्षा मन्त्रालयले इरानसँगको युद्धका कारण गोला बारूदको अभाव सृजना भएको जनाएको छ, जुन गोला बारूद लगभग असीमित छ भन्ने राष्ट्रपति ट्रम्पको दावीभन्दा विपरीत छ। प्रतिवेदनका अनुसार पेन्टागनले अहिले खरिद प्रक्रियालाई व्यवस्थित बनाउने काम गरिरहेको छ। बीबीसीका ग्यारी ओडन ह्युगको रिपोर्ट।
5: The Inspector General says more than $22 billion was spent on munitions alone in the first 4 months of the war. Just weeks ago, President Trump insisted the United States had massive quantities of munitions and was producing weapons at unprecedented rates. The report also details nearly $200 million of damage done to diplomatic facilities across the region, coming on top of recent comments from the acting Navy Secretary, who said the headquarters of the Fifth Fleet in Bahrain had been blown to hell.
3: क्वालालम्पुरमा यही शनिबार सम्पन्न एसीसी पुरुष प्रिमियर कपको फाइनल खेलका क्रममा आईसीसीको आचार संहिता उल्लंघन गरेको भन्दै नेपालका रोहित पौडेल र यूएईका खेलाड़ीहरू अदिम उस्मानी र खुजैमा तनवीर जरिवानामा परेका छन्। अदिम र पौडेल दुवैलाई म्याच फीको 15% जरिवाना गरिएको छ। खुजैमालाई म्याच फीको 10% जरिवाना गरिएको छ। अदिम र पौडेललाई आईसीसी आचार संहिता उल्लंघन गरेको भन्दै कार्यवाही गरिएको हो। नेपालको इनिङ्सको 31 ओभरमा अदिब्र पौडेलबीच फनावन भएको थियो। सो क्रममा एम्पायरहरूको निर्देशन पालना नगरेको भन्दै कार्यवाही गरिएको हो। यस्तै खैजुम्लाले अन्तर्राष्ट्रिय म्याचका क्रममा क्रिकेट सामग्री, कपड़ा वा मैदानका संरचनाको दुरूपयोग गरेर नियम उल्लङ्घन गरेको
1: ठहर गरिएको छ।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્નહોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો
3: पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णवीरमा नयाँ ट्र्याक खोल्ने काम सकिएको छ। प्रधानमन्त्रीको कार्यालयका अनुसार आज बिहानसम्म कृष्णवीरमा नयाँ ट्र्याक खोल्ने काम सकिएको हो। नयाँ ट्र्याक खोल्ने काम सकिएपछि भोलिदेखि यो राजमार्गमा सम्पूर्ण रूपमा सवारी साधन आउजाउ गर्ने भएका छन्। भोटेकोशीमा विनाशकारी बाढ़ी आएको चार दिनपछि अर्थात 14 भदौमा त्रिशुलीमा आएको बाढ़ीले कृष्णवीरमा सड़क कटान गरेपछि त्यसैता यो राजमार्ग अवरूद्ध छ। 28 भदौमा केही हेभी सवारी साधन पास गराएर नयाँ ट्र्याकको परीक्षण गरिएको थियो। नयाँ ट्र्याकको परीक्षण गरिए पनि काम पूर्ण रूपमा सकिएको थिएन। पृथ्वी राजमार्ग बन्द भएसँगै सो मार्ग भएर चल्ने ठूला तथा सवारी साधनहरूलाई समस्या भएकोमा वैकल्पिक राजमार्ग प्रयोग गर्दै काठमाडौँ आउजाउ गरिरहेका थिए। झापाको मेचीनगर नगरपालिका तीन तले पानी धानबारीमा जंगली हात्ती मृत फेला परेको छ। डिभिजन वन कार्यालयका प्रमुख नथुनी गोहीबार यादवले मरेको हात्ती फेला परेको जानकारी दिनुभएको हो। स्थानीयवासीले धानखेतमा वयस्क तारे हात्ती मरेको देखेर खबर गरेको भएको भनाइ छ। हात्ती मृत्युको कारण खोल्न सकेको छैन। डिभिजन वन कार्यालयको तथ्याङ्क अनुसार पछिल्लो 16 वर्षमा झापाको विभिन्न क्षेत्रमा 28 जंगली हात्ती मृत भेटिएका छन्। मेचीनगरको वडा 2, 3, 4 र 5 लामो समयदेखि जंगली हात्तीले मानवीय तथा किसानको खेतबारीमा ठूलो क्षति पुर्याउँदै आएको छ। सिराहामा एम्बुलेन्सबाट प्रहरीले 105 किलो गाजा बरामद गरेको छ। चोहरबाट जयनगरतर्फ जाँदै गरेको एम्बुलेन्सले प्रहरीको ब्यारिकेड तोडेर भाग्ने क्रममा प्रहरीले सो गाजा सहितको एम्बुलेन्स नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार एम्बुलेन्समाथि निगरानी गरेको थाहा पाएपछि चोहरबादेखि सिराहासम्म तीन ठाउँमा राखिएका प्रहरीको ब्यारिकेड तोडेर एम्बुलेन्स सहित चालक भागेका थिए। थप प्रहरी परीक्षण गरेर पछ्याउने क्रममा चालकले सिराहा नगरपालिका एक हुलाकी सड़क खण्डमा एम्बुलेन्स छाडेर फरार भएको सिराहा प्रहरीले जनाएको छ। छाडिएको एम्बुलेन्स जाँच गर्ने क्रममा 5 बोराभित्र 105 किलो गाजा बरामद भएको एसपी वासुदेव पाठकले जानकारी दिनुभएको छ। फरार चालकको पहिचान तथा खोज तलास जारी रहेको प्रहरीले जनाएको छ। सरकारले फोहोर मैला व्यवस्थापन सम्बन्धी विधेयक तयार पारेको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले विधेयक तयार भएको जानकारी दिनुभएको हो। सरकारले विधेयकमा फोहोरको उत्पादन न्यूनीकरण, स्रोतमय वर्गीकरण, संकलन, स्थानान्तरण केन्द्रसम्म ढुवानी, प्रशोधन केन्द्रमा पुनः प्रयोग र पुनः प्रशोधनको विषय समेटेको छ। फोहोर मैलाबाट मल, ग्यास वा ऊर्जा उत्पादन र बाँकी फोहोरको सुरक्षित अन्तिम विसर्जनसम्मको सम्पूर्ण प्रक्रिया समेटेर विधेयक तयार भएको मन्त्री गौतमले जानकारी दिनुभएको छ। भोटेकोशीको त्रिशुली बाढीले 102 बालबालिकाले आफ्ना बाबुआमा गुमाएका छन्। राष्ट्रिय बाल अधिकार परिषदले गरेको ऱ्यापिड असेसमेन्ट अनुसार बाढी प्रभावित क्षेत्रका 49 बालिका र 53 बालकले आमा बुबा दुवै गुमाएका छन्। परिषदले बाढी प्रभावित रसुवा, नुवाकोट, धादिङ, गोर्खा, तनहुँ र चितवनका 30 होल्डिङ सेन्टरमा भदौ 15 19 गतेसम्म गरेको स्थलगत अध्ययनका क्रममा यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो। बाल बालिकाको अवस्था बुझ्न परिषदका सूचना अधिकारी रामबहादुर चन्दको नेतृत्वमा 6 टोली गठन गरिएको थियो। टोलीमा परिषद सहित सेभ द चिल्ड्रेन, युनिसेफ, सिभिन नेपाल, कन्सोर्टियम नेपाल र युथ अलायन्स फर इन्भाइरोमेन्टका प्रतिनिधि सहभागी थिए। अध्ययन अनुसार 30 होल्डिङ सेन्टरमा 1233 बालबालिका आश्रित छन्। तीमध्ये 632 बालिका र 601 बालक छन्। आमा बुबा दुवै गुमाएका 102 बाहेक 439 बालबालिका आमा बाबुबाट बिछोडिएका वा छुटिएर बसेका छन्। 692 बालबालिका भने अभिभावकसँगै बसेका छन्। अध्ययन अनुसार होल्डिङ सेन्टरमा रहेका बालबालिका मध्ये 21 शारीरिक अपाङ्गता भएका छन्। नुवाकोट र रसुवामा पुल र सड़क खोल्ने काम भइरहेको विपद व्यवस्थापन प्राधिकरणले जनाएको छ।
4: रसुवामा टिकुरे, जिपजिपे, पोगटी टार हुँदै रसुवा जाने बाटोको वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको छ। गल्छी देवीघाट खण्डको रातमाटेमा पहाड कटान गरेर सवारी सञ्चालनमा ल्याइएको विपद व्यवस्थापन प्राधिकरणले जनाएको छ। बेत्रावतीमा भ्याली ब्रिज राख्न जग निर्माण सुरु गरिँदा कृष्णभीरमा 250 मिटर सड़कमा ग्राभेल गर्न सुरु भएको छ। नुवाकोट रसुवाका होल्डिङ सेन्टरमा 2155 जनाले आश्रय लिइरहेका छन्। प्राधिकरणका अनुसार तनहुँको आबु खैरेनीबाट गोर्खा हुँदै काठमाडौँ आवत जावतका लागि 3 वैकल्पिक सडक सञ्चालनमा ल्याइएको छ।
3: हवस् त अहिलेसम्मका खबर यति नै, नमस्कार।
0: यो PFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: सर्वोच्च अदालतमा फेरि आगो लागेको छ। आज बिहान 8:30 बजेतिर सर्वोच्चको नयाँ भवनको भुइँतलामा रहेको मुद्दा फाटमा आगो लागेको हो। 20 र 21 नम्बरको फाटमा आग लागि भएको हो। सर्वोच्च अदालतका प्रवक्ता एवं सह रजिस्ट्रार अर्जुन प्रसाद कोइरालाका अनुसार आग लागिबाट 3 वटा कम्प्युटर जलेका छन्। कागजातहरू भने नजलेको उहाँले बताउनु भएको छ। बिजुली सर्ट भएर आग लागि भएको हुन सक्ने अनुमान छ। गत वर्ष भदौ 24 गते जेएनजी आन्दोलनका क्रममा पुरानो सर्वोच्चको भवनमा आगजनी भएको थियो। आगजनीपछि सर्वोच्च अदालतको काम कारवाही नयाँ भवनमा सरेको छ। कृष्णवीरको नयाँ बाटो हुँदै भोलिदेखि राजमार्गमा पूर्ण रूपमा सवारी साधन आउजाउ गर्ने भएका छन्। पृथ्वी राजमार्ग अन्तर्गत दादिङको कृष्णवीरमा नयाँ ट्र्याक खोल्ने काम सकिएको हो। प्रधानमन्त्रीको कार्यालयका अनुसार आज बिहान कृष्णवीरमा नयाँ ट्र्याक खोल्ने काम सम्पन्न भएपछि भोलिदेखि यो राजमार्गमा पूर्ण रूपमा सवारी साधन आउजाउ गर्ने भएका छन्। भोटेकोशीमा विनाशकारी बाढ़ी आएको 4 दिनपछि अर्थात 14 भदौमा त्रिशुलीमा आएको बाढ़ीले कृष्णवीरमा सड़क कटान गरेपछि त्यस यता यो राजमार्ग अवरूद्ध छ। 28 भदौमा केही हेभी सवारी साधन पास गराएर नयाँ ट्र्याकको परीक्षण गरिएको थियो। नयाँ ट्र्याकको परीक्षण गरिए पनि काम पूर्ण रूपमा नसकिएको भन्दै गाड़ी चल्न दिएको थिएन। पृथ्वी राजमार्ग बन्द भएसँगै यो राजमार्ग भएर चल्ने ठूला तथा साना सवारी साधनहरू वैकल्पिक राजमार्ग प्रयोग गर्दै काठमाडौँ आउजाउ गरिरहेका छन्। आज पनि देशका विभिन्न राजमार्ग अवरूद्ध छन्। रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीका कारण यही भदौ 10 गतेदेखि नै पृथ्वी राजमार्ग सहित रसुवा नुवाकोट र धादिङका विभिन्न राजमार्ग अवरूद्ध छन्। पृथ्वी राजमार्गमा आज पनि पूर्ण रूपमा गाड़ी चल्न सकेका छैनन्। धादिङको बेनीका टोरा गाउँपालिका साथ कृष्णवीर हुँदै आज पनि सवारी आवाजावत बन्द छ। यो सड़कमा नयाँ ट्र्याक खोल्ने काम भने सकिएको छ। दादिङको बेनीघाट रोराङ 10 को ज्वाङ खोला शीत बजार र तुइन खोलामा पनि एकतर्फी गाड़ी चलेका छन्। यसै गरी पीपी राजमार्गको खुरकोट नेपाल थोक सड़क खण्डमा रातको समयमा मालवाहक र दिनमा यात्रुवाहक सवारी साधन सञ्चालन हुने गरी पालो मिलाइएको प्रहरीले जनाएको छ। पहिरोले आज हुम्लामा कर्णाली राजमार्ग अवरूद्ध छ। राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलले सम्पत्ति विवरण नबुझाउने 26 जना सांसदको नामावली सार्वजनिक गरेको छ। सम्पत्ति विवरण बुझाउन पार्टीले निरन्तर ताकेता गर्दा पनि उनीहरूले सम्पत्ति विवरण नबुझाएका हुन्। सम्पत्ति विवरण नबुझाउनेमा सांसद सागर ढकाल, राजुनाथ पाण्डे, रमेश प्रसाई, कुसुम महर्जन, शम्भु कुमार यादव, तपेश्वर लगायत छन्। बारम्बार सूचना फलोअप र संसद सचिवालयको एसएमएस मार्फत गरिएको निरन्तर ताकेताका बीच पनि 6.5 महिनासम्म सम्पत्ति विवरण नबुझाएपछि राजसभाले नामावली नै सार्वजनिक गरेको हो। नेपाली बजारमा आज सुन चाँदीको भाव घटेको छ। हिजो प्रति तोला 900 रूपियाँले घटेको सुनको भाव आज तोलामा 1700 रूपियाँले बढेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रति तोला 3,01,800 रूपियाँमा किनबेच भइरहेको छ। हिजो प्रति तोला 3,01,000मा कारोबार भएको थियो। यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। हिजो प्रति तोला 4,600 रूपियाँमा कारोबार भएको चाँदी आज प्रति तोला 4,685 रूपियाँमा कारोबार भइरहेको छ। सिराहामा एम्बुलेन्सबाट प्रहरीले 105 किलो गाजा बरामद गरेको छ। चोहर्बाबाट जयनगरतर्फ जाँदै गरेको एम्बुलेन्सले प्रहरीको ब्यारिकेड तोडेर भाग्ने क्रममा प्रहरीले सोझो गाजा सहितको एम्बुलेन्स नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार एम्बुलेन्समाथि निगरानी गरेको थाहा पाएपछि चोहर्बादेखि सिराहासम्म 3 ठाउँमा राखिएका प्रहरीको ब्यारिकेड तोडेर एम्बुलेन्स सहित चालक भागेका थिए। तब प्रहरी परिचालन गरेर पछ्याउने क्रममा चालकले सिराहा नगरपालिका एक हुलाकी सड़क खण्डमा एम्बुलेन्स छाडेर फरार भएको सिराहा प्रहरीले जनाएको छ। छाडिएको एम्बुलेन्स जाँच गर्ने क्रममा 5 वटा बोराभित्र 105 किलो गाजा बरामद भएको एसपी वासुदेव पाठकले जानकारी दिनुभएको छ। रिपब्लिकन सांसद थोमस मासीले अमेरिकी रक्षा मन्त्री पीट हेक्सेथ विरूद्ध महाभियोगको प्रस्ताव दर्ता गराउनु भएको छ। उहाँले हेक्सेथमाथि कांग्रेसको स्वीकृति बिना इरान विरूद्ध सैन्य कार्यवाहीको आदेश कार्यान्वयन गरेर आफ्नो पदको दुरूपयोग गरेको आरोप लगाउनु भएको छ। बीबीसीका टम ब्याटम्यान
2: The Republican lawmaker, a frequent thorn in the side of the Trump administration, accuses the defense secretary of launching 4 unauthorized wars or military operations in Iran, Venezuela, Yemen, and the Caribbean Sea. He accuses Mr. Hegseth of the systematic removal of safeguards at the Pentagon meant to protect civilians. The impeachment resolution is unlikely to pass, but the maneuver could force a vote in the chamber that could be difficult for some of his fellow Republicans before November's midterm elections.
3: Khabar, iti nahi, namaskar.

0: BFBS गोर्खा रेडियो हो।
1: सैन्य समुदायमा
0: लाइन भरि
1: अन एयर
0: एपमा
1: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले BFBS।
0: यो BFBS गोर्खा रेडियो हो।
1: गोर्खा रेडियो हो।
3: सर्वोच्च अदालतमा फेरि आगो लागेको छ। यसअघि भदौ 17 गते राति पनि सर्वोच्चकै अभिलेख शाखामा आग लागी भएको थियो। आज बिहान 8:30 बजेतिर सर्वोच्चको नयाँ भवनको भोइतलामा रहेको मुद्दा फाँटमा आगो लागेको हो। 21 नम्बरको फाँटमा आग लागी भएको हो। सर्वोच्च अदालतका प्रवक्ता एवं शहर रजिस्ट्रार अर्जुन प्रसाद कोइरालाका अनुसार आग लागीबाट 3 वटा कम्प्युटर जलेका छन्। कागजातहरू भने नजलेको उहाँको भनाइ छ। बिजुली सर्टबाट आग लागी भएको हुन सक्ने अनुमान छ। गत वर्ष 24 गति चेन्जी आन्दोलनका क्रममा पुरानो सर्वोच्चको भवनमा आगजनी भएको थियो। आगजनीपछि सर्वोच्च अदालतको काम कारवाही नयाँ भवनमा सरेको थियो। लगातारको वर्षाका कारण मर्स्याङदी नदीमा पानीको सतह बढ़ेको छ। भूकुण्डे बेसीको मर्स्याङदी जलमापन केन्द्रका अनुसार अहिले नदीको जल सतह 8.24 मिटर आसपास छ। सो केन्द्रमा 10 मिटरलाई चेतावनी तह मानिएको छ। निरन्तर वर्षाका कारण नदी तथा खोला आसपासका बस्ती जोखिम पर्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको लमजुङका प्रमुख जिल्लाधिकारी कृष्ण प्रसाद खनालले जानकारी दिनुभएको छ। यसअघि 2078 आएको बाढ़ीले मर्स्याङदी नदी आसपासका क्षेत्रमा क्षति पुर्याएको थियो। सो बाढ़ीका कारण लमजुङ मनाङ सड़क खण्ड लगायतका भौतिक संरचनामा समेत क्षति पुगेको थियो। यता वर्षाका कारण पहिरो जाँदा लमजुङ मनाङ जोड्ने एकमात्र बेसी शहर चामे सड़क अवरूद्ध भएको छ। यस सड़क खण्ड अन्तर्गत लमजुङको बेसी शहर नगरपालिका 6 खरखरेमा आज बिहान पहिरो खस्दा सड़क अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ। त्यहाँ पहिरो पन्छाएर सड़क सञ्चालनमा ल्याउने पहल भइरहेको सूचना अधिकारी छेत्रीले जानकारी दिनुभएको छ। लगातारको वर्षाका कारण तनहुँको सुगला गण्डकी नगरपालिका 2-1 खेतमा ताकु डाँडा खुल्सीको बाढ़ी पस्दा स्थानीय 13 घरमा बाढ़ी पसेको छ। बाढ़ीबाट कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेका अनुसार बाढ़ीको पानी 3 वटा पक्की र 10 वटा कच्ची घरमा पसेको छ। बाढ़ीबाट प्रभावितको उतार तथा सुरक्षा व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ। हाल त्यस क्षेत्रमा पानीको बहाव घटिसकेकाले अवस्था सामान्य बनेको छ। कृष्णवीरको नाबाट हुँदै भोलिदेखि पृथ्वी राजमार्गमा पूर्ण रूपमा सवारी साधन आउजाउ गर्ने भएका छन्। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णवीरमा नयाँ ट्रक खोल्ने काम सकिएको हो। प्रधानमन्त्रीको कार्यालयका अनुसार आज बिहानसम्म कृष्णवीरमा नयाँ ट्रक खोल्ने काम सम्पन्न भएको हो। नयाँ ट्रक खोल्ने काम सकेसँगै भोलिदेखि यो राजमार्गमा पूर्ण रूपमा सवारी साधन आउजाउ गर्नेछन्। भुटेकुशीमा विनाशकारी बाढ़ी आएको 4 दिनपछि अर्थात 14 भदौमा त्रिशुलीमा आएको बाढ़ीले कृष्णवीरमा सड़क कटान गरेपछि त्यसता यो राजमार्ग अवरूद्ध छ। 28 भदौमा केही हेभी सवारी साधन पास गराएर नयाँ ट्र्याकको परीक्षण गरिएको थियो। नयाँ ट्र्याकको परीक्षण गराइए पनि काम पूर्ण रूपमा नसकिएको भन्दै गाड़ी चल्न दिइएको थिएन। पृथ्वी राजमार्ग बन्द भएसँगै सो मार्ग भएर चल्ने ठूला तथा साना सवारी साधनहरू वैकल्पिक राजमार्ग प्रयोग गर्दै काठमाडौँ आउजाउ गरिरहेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलले सम्पत्ति विवरण नबुझाउने 26 जना सांसदको नामावली सार्वजनिक गरेको छ। सम्पत्ति विवरण बुझाउन पार्टीले निरन्तर ताकेता गर्दा पनि उनीहरूले सम्पत्ति विवरण नबुझाएका हुन्। सम्पत्ति विवरण नबुझाउनेमा सांसद सागर ढकाल, राजनाथ पाण्डे, रमेश परसाई, कुसुम महर्जन, शम्भु कुमार यादव, तपेश स्वर यादव लगायत छन्। बारम्बार सूचना फलोअप र संसद सचिवालयको एसएमएस मार्फत गरिएको निरन्तर ताकेदाबीच पनि 6.5 महिनासम्म सम्पत्ति विवरण नबुझाएपछि रासोपाले नामावली नै सार्वजनिक गरेको हो। काठमाडौँको माइतीघर परिसरमा महिनौदेखि टेन्ट टाँगेर बसेकाहरूलाई प्रहरीले आज हटाएको छ। रातका बेला माइतीघरमा टेन्ट टाँगेर नबस्न प्रहरीले गरेको आग्रह नमान्नेहरूलाई आज बिहानै प्रहरीले हटाएको हो। राति टेन्ट टाँगेर बस्दा असुरक्षा हुने तथा स्वास्थ्यमा समेत समस्या हुने भएकाले हटाइएको प्रहरीले बताएको छ। तर दिउँसो माइतीघरमा हुने कार्यक्रम तथा प्रदर्शनमा पनि रोक नलगाइएको प्रहरीले जनाएको छ। लगातारको वर्षाका कारण तनहुँको शुक्ला गण्डकी नगरपालिका 2-1 खेतमा ताकु डाँडा खुल्सीको बाढ़ी पस्दा स्थानीय 13 घर प्रभावित भएका छन्। यता रसुवाको बोटेकुसी बाढ़ीका कारण 102 जना बाल बालिकाले आफ्ना बाउ आमा गुमाएका छन्। राष्ट्रिय बाल अधिकार परिषदले गरेको ऱ्यापिड असिस्टमेन्ट अनुसार बाढ़ी प्रभावित क्षेत्रका 49 बालिका र 53 बालकले आमा बुबा दुवै गुमाएका छन्। परिषदले बाढ़ी प्रभावित रसुवा नुवाकोट थादिङ गोर्खा चितवन तनहुँका 30 होल्डिङ सेन्टरमा भदौ 15 19 गतेसम्म गरेको स्थलगत अध्ययनका क्रममा यो तथ्याङ्क सार्वजनिक भएको हो। हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार, म कृष्ण।
2: यो BFB

0: સૌમ્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્હોસ
2: પ્લે BFBS
1: યુ BFBS ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો
3: महँगी र कालोबजारीको बिगबिगी चल्दा समेत मुखदर्शक बनेको भन्दै काँग्रेसले सरकारको आलोचना गरेको छ। आज प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै काँग्रेस सांसद अर्जुन नरसिंह केसी,
4: यो अहिले देखिएका त्रासदी बाढी पहिरोको आडमा आम जनताको भान्सामाथि भइरहेको निर्लज्ज, अस्वाभाविक र निरङ्कुश मूल्यवृद्धिले अब मौन बस्नु उपयुक्त देखिँदैन। संकटलाई नाफा कमाउने स्वर्णीय अवसर छान्दै कालो बजारीहरूले मौजातमा रहेको खाद्यान्नमा समेत आकाश छुने मूल्य बढाएका छन्। चामल प्रतिबोरा 2700, सूर्यमुखी तेल रु 300, तोरीको तेल 460, चिनी 140 र मासु 1700 पुर्याएको छ। अन्डा प्रतिगोटा 25 रुपियाँमा पुगेको छ भने सागपात फलफूल सर्वसाधारणले किनेर खान सक्ने स्थिति छैन। अर्कोतर्फ काठमाडौँ उपत्यकामा दैनिक 40,000 सिलिन्डर ग्यासको माग हुँदा आपूर्ति आधा भन्दा कम छ। घन्टौँ लाइन बस्दा पनि ग्यास नपाइने तर कालो बजारमा सजिलैसँग 2600 रुपियाँ पाइने जुन खालको स्थिति छ, यसले राज्यको अस्तित्व र उपस्थितिलाई गम्भीर रूपबाट प्रश्न उठाएको छ। यो अस्वाभाविक बजार चक्र सङ्कटको आडमा रचिएको घिनौना लुट हो। कानुनी अधिकारको दुहाई दिँदै अनुगमन निकायहरू मुख दर्शक र निरीय बन्नु सरकारको घोर गैर जिम्मेवारीपन हो। 20% भन्दा बढी नाफा लिन नपाइने नियम केवल कागजमा मात्र सीमित छ। विपदको बेला नागरिकको चुलो बलेको सुनिश्चित गर्नु राज्यको प्राथमिक दायित्व हो। तर सरकारी निकायहरू यो दुःखको बेला मौनताले आहत जनताको घाउमा नुनजुक छर्किने काम गरिरहेका छन्।
3: बाह्रको जितपुर सिमरापमा नगर 23 भालोहीको सड़कमा गैराती ग्यास बोकेको ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको ज्यान गएको छ। दुर्घटनामा बाह्र, करैयामाई 7 दिलीप चौधरी र पर्सा बिरगंज 15, नगवाका रविन्द्र उपाध्यायको मृत्यु भएको हो। पथलाया बिरगंज सड़क खण्डमा पर्ने भलुहीको सागर आयल पेट्रोल पम्प नजिक पूर्वतिरको सर्भिस लेनबाट मुख्य सड़कमा निस्कँदै गरेको ट्रकले बिरगंजतर्फ जाँदै गरेको मोटरसाइकललाई ठक्कर दिएपछि दुवैजनाको मृत्यु भएको हो। ठक्करबाट गम्भीर घाइते भएका चौधरी र उपाध्यायलाई बिरगंजको नारायणी अस्पताल पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए। प्रहरीले ट्रक र चितवन भरतपुरका चालक सुनिल राज पाठकलाई नियन्त्रणमा लिएको छ। सरकारले सुत्केरीलाई कम्तीमा 6 महिना तलबसहितको प्रसुति विदा दिने गरी कानून ल्याउने तयारी गरेको छ।
5: सुरक्षित पातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन 2075 संशोधन विधेयकमा आमालाई कम्तीमा 6 महिना तलबसहितको प्रसुति विदा र बुबालाई 42 दिनसम्म तलबसहितको प्रसुति स्याहार विदा दिने व्यवस्था प्रस्ताव गरिएको कानून मन्त्री सुविता गौतमले जानकारी दिनुभएको हो। यो विधेयक मन्त्री परिषदबाट स्वीकृत गराएर संसदमा पेश गर्ने तयारी भइरहेको पनि गौतमले जानकारी दिनुभएको छ। जीवनमा 1-2 पटक आउने मातृत्व र पितृत्वको विशेष समयमा अभिभावकलाई नवजात शिशु र परिवारका लागि पर्याप्त समय दिनु राज्यको जिम्मेवारी हुने मन्त्री गौतमको भनाइ छ। सामाजिक सञ्जालमा लेख्दै वहाँले प्रसूति स्याहार विदाको नयाँ व्यवस्था सुरक्षित मातृत्वसँगै अभिभावकत्वलाई समेत प्राथमिकता दिने महत्वपूर्ण नीतिगत परिवर्तन हुने बताउनु भएको छ। हाल सुत्केरीलाई 2 महिनासम्म तलबसहित र थप 1 महिना बेतलबी सहित बाबुलाई 15 दिन सुत्केरी स्याहार विदाको व्यवस्था छ।
3: सर्वोच्च अदालतमा फेरि आग लागेको छ। यसअघि भदौ 17 गते राति पनि सर्वोच्चको अभिलेख शाखामा आग लागि भएको थियो। आज बिहान 8:30 बजेतिर सर्वोच्चको नयाँ भवनको 2 तलाको मुद्दा फाँटमा आग लागेको हो। 20 र 21 नम्बरको फाँटमा आग लागि भएको हो। सर्वोच्च अदालतका प्रवक्ता सह रजिस्ट्रार अर्जुन प्रसाद कोरालाका अनुसार आग लागिबाट 3 कम्प्युटर जलेका छन्। कागजात भने नजलेको उहाँले जानकारी दिनुभएको छ। बिजुली सर्ट भएर आग लागि भएको हुन सक्ने अनुमान छ। गएको वर्ष भदौ 24 गते जनजी आन्दोलनको क्रममा सर्वोच्चको पुरानो भवनमा आगजनी भएको थियो। आगजनीपछि सर्वोच्च अदालतको काम कारवाही नयाँ भवनमा सारिएको छ। लगातारको वर्षाका कारण मर्स्याङदीमा पानीको सतह बढेको छ। भगुण्डे बेसीको मर्स्याङदी जलमापन केन्द्रका अनुसार अहिले नदीको जलसतह 8.24 मिटर आसपास छ। यो केन्द्रमा 10 मिटरलाई चेतावनी तह मानिएको छ। निरन्तर वर्षाका कारण नदी तथा खोला आसपासका बस्तीमा जोखिम बढ्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको लमजुङका सिडिओ कृष्णप्रसाद खनालले जानकारी दिनुभएको छ। यसअघि 2078 आएको बाढीले मर्स्याङदी नदी आसपासका क्षेत्रमा क्षति पुर्याएको थियो। यो बाढीका कारण लमजुङ मनाङ सडक खण्ड लगायतका भौतिक संरचनामा क्षति पुगेको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलले सम्पत्ति विवरण नबुझाउने 26 सांसदको नाममा लिस्ट सार्वजनिक गरेको छ। सम्पत्ति विवरण बुझाउन पार्टीले निरन्तर ताकेता गर्दा पनि उनीहरूले नबुझाएका हुन्। सम्पत्ति विवरण नबुझाउनेमा सांसद सागर ढकाल, राजुनाथ पाण्डे, रमेश प्रसाई, कुसुम महर्जन, शम्भु कुमार यादव लगायतका छन्। अवस्था खबर यति नै। नमस्कार।

0: સૈન્ય સમુદાયમાં
1: રિલાયન્સ ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો.
3: सरकारले भोटेको सिबाडीको वैज्ञानिक आधार र प्रमाण खोज्न सात सदस्यीय विज्ञ अध्ययन समिति गठन गरेको छ. ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले जल नीति तथा सुशासन विज्ञ देवेश बेलवासीको संयोजकत्वमा समिति गठन गरेको हो. समितिले बाढ़ीको उद्गम स्थलदेखि सबै तटीय क्षेत्र पुगेर स्थलगत अध्ययन गर्ने मन्त्रालयले जनाएको छ. मन्त्रालयले भोटेको सिबाडीको उत्पत्ति र योसँग जोड़िएका हिमाली भू जोखिमको कारण घटनाक्रम र जलवायु परिवर्तनको सम्भावित भूमिकाबारे वैज्ञानिक अध्ययन गर्नेछ. अब समष्टिगत रूपमा भूगर्भ तापक्रम र पानीको समग्र अध्ययन गर्न थालिएको मन्त्रालयका प्रवक्ता मोहन कुमार साक्यले जानकारी दिनुभएको छ. अध्ययन तीन चरणमा गरिनेछ. पृथ्वी राजमार्गको कृष्णभीरमा भोलि बिहान 6 बजेदेखि 2 दफे यातायात सञ्चालन गर्ने तयारी गरिएको छ. राजधानीको लाइफलाइन मानिने मुख्य राजमार्गमा 2.5 सातासम्म नियमित यातायात नचल्दा करोड़ौं घाटा बेहोर्नु परेका यातायात व्यवसायी यातायात खुल्ने खबरसँगै आशावादी बनेका छन्. नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार 18 दिनसम्म राजमार्गमा नियमित यातायात नचल्दा करोड़ौं बराबरको घाटा बेहोर्नु परेको छ. साथै यात्रुलाई समयमा गन्तव्यसम्म पुर्याउन समेत कठिनाई भएको छ. कृष्णभीरमा 14 भदौमा सड़क भाँसिएको थियो. 100 मिटर सड़क भाँसिएपछि नयाँ ट्र्याक खोलेर यातायात सञ्चालनमा ल्याउन 18 दिन लागेको हो. वैकल्पिक राजमार्गबाट यातायात सञ्चालनमा ल्याइए पनि ठूला सवारी साधन र लामो रूटको यातायात प्रभावित बनेको छ. सरकारले सुत्केरीलाई कम्तीमा 6 महिना तलबसहितको प्रसूति विदा दिने गरी कानून ल्याउने तयारी गरेको छ.
4: सुरक्षित पातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन 2075 संशोधन विधेयकमा आमालाई कम्तीमा 6 महिना तलबसहितको प्रसूति विदा र बुबालाई 42 दिनसम्म तलबसहितको प्रसूति स्याहार विदा दिने व्यवस्था प्रस्ताव गरिएको कानून मन्त्री सुविता गौतमले जानकारी दिनुभएको हो. यो विधेयक मन्त्री परिषदबाट स्वीकृत गराएर संसदमा पेश गर्ने तयारी भइरहेको पनि गौतमले जानकारी दिनुभएको छ. जीवनमा 1-2 पटक आउने मातृत्व र पितृत्वको विशेष समयमा अभिभावकलाई नवजात शिशु र परिवारका लागि पर्याप्त समय दिनु राज्यको जिम्मेवारी हुने मन्त्री गौतमको भनाई छ. सामाजिक सञ्जालमा लेख्दै वहाँले प्रसूति स्याहार विदाको नयाँ व्यवस्था सुरक्षित मातृत्वसँगै अभिभावकत्वलाई समेत प्राथमिकता दिने महत्वपूर्ण नीतिगत परिवर्तन हुने बताउनु भएको छ. हाल सुत्केरीलाई 2 महिनासम्म तलब सहित र थप 1 महिना बेतलबी सहित बाबुलाई 15 दिन सुत्केरी स्याहार विदाको व्यवस्था छ.
3: महँगी र कालो बजारीको बिगबिगी चल्दा समेत मुख दर्शक बनेको भन्दै नेपाली कांग्रेसले सरकारको आलोचना गरेको छ. आज प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै कांग्रेस सांसद अर्जुन नरसिंह केसी,
5: यो अहिले देखिएका त्रासदी बाढ़ी पहिरोको आडमा आम जनताको भान्सामाथि भइरहेको निर्लज्ज अस्वाभाविक र निरंकुश मूल्य वृद्धिले मौन बस्नु उपयुक्त देखिँदैन. संकटलाई नाफा कमाउने स्वर्णीय अवसर छान्दै कालो बजारीहरूले मौजातमा रहेको खाद्यान्नमा समेत आकाश छुने मूल्य बढाएका छन्। चामल प्रति बोरा 2700, सूर्यमुखी तेल रु 300, तोरीको तेल 460, चिनी 140 र मासु 1700 पुर्याएको छ। अण्डा प्रति गोटा 25 रुपियाँमा पुगेको छ भने सागपात फलफूल सर्वसाधारणले किनेर खान सक्ने स्थिति छैन. अर्कोतर्फ काठमाडौँ उपत्यकामा दैनिक 40,000 सिलिन्डर ग्यासको माग हुँदा आपूर्ति आधा भन्दा कम छ. घण्टौं लाइन बस्दा पनि ग्यास पाइने तर कालो बजारमा सजिलैसँग 2600 रुपियाँ पाइने जुन खालको स्थिति छ यसले राज्यको अस्तित्व र उपस्थितिलाई गम्भीर रूपबाट प्रश्न उठाएको छ. यो अस्वाभाविक बजार चक्र संकटको आडमा रचिएको घिनौना लुट हो. कानूनी अधिकारको उदुहाई दिँदै अनुगमन निकायहरू मुख दर्शक र निरीय बन्नु सरकारको घोर गैर जिम्मेवारीपन हो. 20% भन्दा बढी नाफा लिन नपाइने नियम केवल कागजमा मात्र सीमित छ. विपदको बेला नागरिकको चुलो बलेको सुनिश्चित गर्नु राज्यको प्राथमिक दायित्व हो. तर सरकारी निकायहरू यो दुःखको बेला मौनताले आहत जनताको घाउमा नुनचुक छर्किने काम गरिरहेका छन्।
3: व्यक्तिमा गत आर्थिक वर्षमा 20 वर्ष मुनिका 20% किशोरी आमा बनेका छन्.
4: पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा नयाँ ट्र्याक खोल्ने काम सकिएको हो. प्रधानमन्त्रीको कार्यालयका अनुसार
3: एसियाली खेलकुदमा आज नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आयोजक जापान विरूद्ध खेल्दैछ. नेपाल र जापान बीचको खेल अपरान्ह 4 बजेदेखि कोमाकी पार्क एरिनामा हुनेछ. प्रतियोगितामा नेपाल समूह एमा छ। नेपालले समूह चरणमा इन्डोनेसिया विरूद्ध पनि खेल्नेछ। एसियाली खेलकुदमा महिला भलिबल टोलीले लगातार दोस्रो पल्ट प्रतिस्पर्धा गरिरहेको हो। सन् 2023 चीनको हाङझाउमा भएको 19 एसियाली खेलकुदमा नेपाल 11 भएको थियो। अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: यो BFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: रिलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: रसुवाको चिलिमे जलविद्युत आयोजनाको सुरुङमा दुईवटा शव फेला परेका छन्। खोजीका क्रममा आज दिउँसो दुईवटा शव फेला परेका रसुवाका प्रमुख जिल्लाधिकारी कमल प्रसाद पाण्डेले जानकारी दिनुभएको छ। यो सुरुङ छिचोली सकिएको उहाँले बताउनुभयो। गएको दश भदौमा आएको विनाशकारी बाढ़ीपछि विभिन्न जलविद्युत आयोजनाका सुरुङभित्र मान्छे फँसेको आशंकामा खोजी र उद्धारको काम भइरहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकै सांसदहरूले पनि महँगी र यातायातको अव्यवस्थाप्रति सरकारको आलोचना गरेका छन्। सांसद रमेश प्रसाई:
4: एकातिर देश विपदले छटपटाइरहेको बेला अर्कोतिर बजार उद्दण्ड भयो र मेरै सरकारको पालामा महँगीले अग्रगामी छलाङ लगायो। प्याज, चिनी, चामल, तेल हरेक चिजको भाउ बढ्यो। चिल्ला गाडी चढ्नेहरूलाई फरक परेन, तर हामी जस्ताको त ढाड सेकियो त। नयाँ उद्योग मन्त्री आउनु भएको छ, नयाँ जोगीले धेरै खरानी घस्छ भन्ने जस्तो होइन कि यो कालो बजारी नियन्त्रण गर्नका लागि साँच्चीकै नयाँ किसिमको भूमिका उहाँले निर्वाह गर्न सक्नुहोस्। अर्कोतर्फ राजधानीका सार्वजनिक सवारी साधनहरूमा भेडा बाख्रा कोचे जस्तो क्षमता भन्दा बढी मान्छे कोचेर ओसारिँदैछ। यसतर्फ म गृह मन्त्रालय र यातायात मन्त्रालयको गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु कि राजधानीमा पनि ट्राफिक व्यवस्थापन गर्न हाम्रो सामर्थ्य नपुगेको हो र।
3: सर्वदलीय बैठकले उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने निर्णय गरेको छ। बैठकपछि राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता जगदीश खरेलले भोटेकोशी बाढ़ी र त्यसपछिको खोजी उद्धार राहत पुनस्थापना र पुननिर्माणबारे समेत छलफल गर्ने गरी संयन्त्र गठन गर्ने निर्णय भएको जानकारी दिनुभएको छ। संयन्त्रमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा श्रम संस्कृति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका राजनीतिक दलहरू समेटिने उहाँले जानकारी दिनुभयो। त्यस्तै राष्ट्रिय जनमोर्चालाई पनि संयन्त्रमा समेट्ने र औपचारिक रूपमा बस्न अनुरोध गर्ने निर्णय भएको छ। बैठकले तत्कालै एक हप्ताभित्र संसदीय समिति बनाउने र समितिमा दलहरूको संसदमा प्राप्त सीट संख्याको आधारमा प्रतिनिधित्व रहने खरेलले बताउनुभयो। साथै बैठकले संयुक्त संघको महासभामा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुन लागेको विषयमा पनि छलफल गरेको छ। यसैबीच रासोपा सभापति रवि लामिछानेले आफूले बोलाएको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको अनुपस्थितिको बचाउ गर्नुभएको छ। प्रधानमन्त्री र आफूले राजनीतिक काम बाँडफाँड गरेको लामिछानेको भनाई छ। आफूहरूले राजनीतिक कामहरू बाँडेकाले प्रधानमन्त्री सर्वदलीय बैठकमा उपस्थित हुन नपर्ने लामिछानेको तर्क छ। बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै लामिछानेले प्रधानमन्त्री अहिले निरन्तर बैठकमै रहेको बताउनुभयो। बाढ़ी प्रभावित क्षेत्रका बासिन्दा र जनप्रतिनिधिसँग प्रधानमन्त्रीले निरन्तर संवाद गरिरहेको भन्दै लामिछानेले यसलाई संवेदनशीलताको उदाहरणका रूपमा पनि व्याख्या गर्नुभएको छ। पृथ्वी राजमार्गको कृष्णभीरमा भोलि बिहान 6 बजेदेखि दुईतर्फी यातायात सञ्चालन गर्ने तयारी गरिएको छ।
5: पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा नयाँ ट्र्याक खोल्ने काम सकिएको हो। प्रधानमन्त्रीको कार्यालयका अनुसार आज बिहानसम्म कृष्णभीरमा नयाँ ट्र्याक खोल्ने काम सम्पन्न भएको छ। ट्र्याक खोल्ने काम सकिएसँगै भोलिदेखि यो राजमार्गमा पूर्ण रूपमा सवारी साधन आउजाउ गर्नेछन्। भोटेकोशीमा विनाशकारी बाढ़ी आएको 4 दिनपछि अर्थात 14 भदौमा त्रिशुली नदीमा आएको बाढ़ीले कृष्णभीरमा सड़क कटान गरेपछि त्यस यता यो राजमार्ग अवरूद्ध छ। 28 भदौमा केही हेभी सवारी साधन पास गराएर नयाँ ट्र्याकको परीक्षण गरिएको थियो। नयाँ ट्र्याक परीक्षण गरिए पनि काम पूर्ण रूपमा नसकिएको भन्दै गाड़ी चल्न दिएको थिएन। पृथ्वी राजमार्ग बन्द भएसँगै सो मार्ग भएर चल्ने ठूला तथा साना सवारीहरूले वैकल्पिक राजमार्ग प्रयोग गर्दै काठमाडौँ आउजाउ गर्दै आएका छन्।
3: बाराको जितपुर सिमरा उपमहानगर 23 भलोईको सड़कमा गैराती ग्यास बोकेको ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा 2 जनाको ज्यान गएको छ। दुर्घटनामा बारा करेया माई 7 का दिलीप चौधरी र पर्सा बीरगंज 15 नगावाका रविन्द्र उपाध्यायको मृत्यु भएको हो। पथलाइया बीरगंज सड़क खण्डमा पर्ने भलोहीको सागर आयल पेट्रोल पम्प नजिक पूर्वतिरको सर्भिस लेनबाट मुख्य सड़कमा निस्कन्दै गरेको ट्रकले बीरगंजतर्फ जाँदै गरेको मोटरसाइकललाई ठक्कर दिएपछि दुवैको मृत्यु भएको हो। ठक्करबाट गम्भीर घाइते भएका चौधरी र उपाध्यायलाई बीरगंजको नारायणी अस्पताल पुर्याइएपछि चिकित्सकले मृत घोषणा गरेका थिए। प्रहरीले ट्रक र चितवन भरतपुरका चालक सुनिल राज पाठकलाई नियन्त्रणमा लिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलले सम्पत्ति विवरण नबुझाउने 26 जना सांसदको नाम सार्वजनिक गरेको छ। निरन्तर ताकेता गर्दा पनि सम्पत्ति विवरण नबुझाएपछि रासोपाले नामै सार्वजनिक गरिदिएको हो। सागर ढकाल, राजुनाथ पाण्डे, रमेश प्रसाई, कुसुम महर्जन, शम्भु कुमार यादव, तपेश्वर यादव लगायतका सांसदले अझै सम्पत्ति विवरण नबुझाएको रासोपाले जनाएको छ। काठमाडौँको माइतीघर परिसरमा महिनौदेखि टेन्ट टाँगेर बसेकाहरूलाई प्रहरीले हटाएको छ। यसअघि प्रहरीले माइतीघर परिसरमा राति नबस्न माइकिङ गरेको थियो। अहिलेसम्मका खबर यति नै, नमस्कार।
2: यो PFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: रासोपा सांसद गणेश कार्कीले संसद र सांसदको भूमिका रहस्यतमाथि नै प्रश्न उठाउनु भएको छ सरकारले संसदलाई पुतली झैं नचाहेको भन्दै सांसद कार्कीले सदनको भूमिकामाथि नै प्रश्न उठाउनु भएको हो
4: हाम्रो लोकतन्त्र शक्ति पृथकीकरणको विशेषता अंगाल छ शक्ति पृथकीकरणमा भनिन्छ न्यायपालिका सरकार र संसद तर यो कागजी मात्र हो व्यवहारमा त सरकार कुसुले र संसद कठपुतली भएको छ यो शक्ति पृथकीकरण संसदले सरकारको बिजनेस पर्खेरै समय बिताउने हो सरकारले जे ल्याए पनि सरकार बनाउने पार्टीका सांसदले समर्थक गर्नै पर्ने र विपक्षी भनिने दलहरूको सांसदहरूले विरोध आलोचना गर्नै परिरहने यहाँ भएका एकजना बाहेक सबै सदस्यहरू कुनै न कुनै पार्टीबाट आएका छौँ पार्टी र संसदीय दलको केही सीमा र अनुशासन हुनुपर्छ सही हो तर त्यो सीमालाई सिक्री बनाएर सांसद जति सबै कठपुतली मात्रै बन्नुपर्ने हो र
3: सांसद कार्कीले सांसदहरूको हैसियतमाथि समेत प्रश्न उठाउनु भएको छ
4: हामी कहिले सांसदको मूल्याङ्कन पनि गलत आधारमा गरिरहेका हुन्छौँ कति अध्ययन गर्यो कति गम्भीर बहस गर्यो कति प्रभावकारी संशोधन प्रस्ताव राख्यो कति राम्रो कानुन निर्माणमा योगदान पुर्यायो भन्ने भन्दा कति चर्चामा आयो कति विवादमा देखियो वा सामाजिक सञ्जालमा कति चर्चा भयो भन्ने आधारले मूल्याङ्कन हुन थालेको छ यो पनि एक प्रकारले सम्पन्न बन्ने भन्दा सम्पन्न देखिने प्रवृत्तिकै राजनीतिक रूप होइन यस्तो हुन नदिन सांसदको बिजनेस संसदबाट नै उत्पन्न हुन सक्नुपर्छ सरकारको मुख ताकेर बस्ने प्रवृत्ति हटाउनै पर्छ अहिले संसद यति एआईमय भएको छ कि अब संसदमा कसैले ओए म एआई हुँ रे भन्न मात्रै बाँकी छ
3: रासोपाकै सांसदहरूले पनि महँगी र यातायातको अस्तव्यस्तताप्रति अव्यवस्थाप्रति सरकारको आलोचना गरेका छन् सांसद रमेश प्रसाई
5: एकातिर देश विपदले छटपटाइरहेको बेला अर्कोतिर बजार उद्दण्ड भयो र मेरै सरकारको पालामा महँगीले अग्रगामी छलाङ लगायो प्याज चिनी चामल तेल हरेक चिजको भाउ बढ्यो चिल्ला गाडी चढ्नेहरूलाई फरक परेन तर हामी जस्ताको त ढाड सेकियो त नयाँ उद्योग मन्त्री आउनु भएको छ नयाँ जोगीले धेरै खरानी घस्छ भन्ने जस्तो होइन कि यो कालो बजारी नियन्त्रण गर्नका लागि साँच्चीकै नयाँ किसिमको भूमिका उहाँले निर्वाह गर्न सक्नुहोस् अर्कोतर्फ राजधानीका सार्वजनिक सवारी साधनहरूमा भेडा बाख्रा कोचे जस्तो क्षमता भन्दा बढी मान्छे कोचेर ओसारिँदैछ यसतर्फ म गृह मन्त्रालय र यातायात मन्त्रालयको गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु के राजधानीमा पनि ट्राफिक व्यवस्थापन गर्न हाम्रो सामर्थ्य नपुगेको हो र
3: चिलिमे जलविद्युत आयोजनाको सुरुङभित्र तीनजनाको शव भेटिएको छ आज दिउँसो खोज र उद्धार टोलीले शव भेटाएको हो फेला परेका शवको पहिचान हुन बाँकी रहेको जिल्ला प्रशासन कार्यालय रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिनुभएको छ भदौ 10 रसुवाको भोटेकोसी नदीमा आएको बाढीले चिलिमे सहितका जलविद्युत आयोजनामा क्षति पुर्याएको छ आयोजनाका कामदार तथा कर्मचारी बाढीमा परेर बेपत्ता छन् सुरुङभित्र रहेको आशंकामा नेपाली सेना सहितको टोलीले खोजी गरिरहेको छ सरकारले सुत्केरीलाई कम्तीमा 6 तलब सहितको प्रसूति विदा दिने गरी कानून ल्याउने तयारी गरेको छ
6: सुरक्षित पातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन 2075 संशोधन विधेयकमा आमालाई कम्तीमा 6 तलब सहितको प्रसूति विदा र बुबालाई 42 दिनसम्म तलब सहितको प्रसूति स्याहार विदा दिने व्यवस्था प्रस्ताव गरिएको कानून मन्त्री सुविता गौतमले जानकारी दिनुभएको हो यो विधेयक मन्त्री परिषदबाट स्वीकृत गराएर संसदमा पेश गर्ने तयारी भइरहेको पनि गौतमले जानकारी दिनुभएको छ जीवनमा 1-2 आउने मातृत्व र पितृत्वको विशेष समयमा अभिभावकलाई नवजात शिशु र परिवारका लागि पर्याप्त समय दिनु राज्यको जिम्मेवारी हुने मन्त्री गौतमको भनाइ छ सामाजिक सञ्जालमा लेख्दै वहाँले प्रसूति स्याहार विदाको नयाँ व्यवस्था सुरक्षित मातृत्वसँगै अभिभावकत्वलाई समेत प्राथमिकता दिने महत्वपूर्ण नीतिगत परिवर्तन हुने बताउनु भएको छ हाल सुत्केरीलाई 2 तलब सहित र थप 1 बेतलबी सहित बाबुलाई 15 सुत्केरी स्याहार विदाको व्यवस्था छ
3: सर्वोच्च अदालतमा फेरि आगो लागेको छ यसअघि भदौ 17 राति पनि सर्वोच्चको अभिलेख शाखामा आग लागि भएको थियो आज बिहान 8:30 सर्वोच्चको नयाँ भवनको मुद्दा फाँटमा आगो लागेको हो भुइँतलाको 20 र 21 मुद्दा फाँटमा आग लागि भएको हो सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाका अनुसार आग लागिबाट 3 कम्प्युटर जलेका छन् कागजात भने सुरक्षित छन् बिजुली सर्ट भएर आग लागि भएको हुन सक्ने अनुमान छ गएको वर्ष भदौ 24 जेएनजी आन्दोलनका क्रममा सर्वोच्चको पुरानो भवनमा आगजनी भएको थियो आगजनीपछि सर्वोच्च अदालतको नयाँ काम नयाँ भवनबाट हुँदैछ। काठमाडौँको माइतीघर परिसरमा महिनौदेखि टेन्ट टाँगेर बसेकाहरूलाई प्रहरीले हटाएको छ। यसअघि प्रहरीले माइतीघर परिसरमा राति नबस्न माइकिङ गरेको थियो। रातिका बेला माइतीघरमा टेन्ट टाँगेर नबस्न आग्रह गर्दा पनि नमानेपछि आज बिहानै हटाइएको प्रहरीको भनाइ छ। राति टेन्ट टाँगेर बस्दा असुरक्षा हुने र स्वास्थ्य समस्या हुन सक्ने भएकाले हटाइएको प्रहरीको भनाइ छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: यो BFBS गोर्खा रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો.
3: प्रतिपक्षका दलहरूले बाढीपछिको उद्धार राहत र पुननिर्माणका लागि संसदीय समिति गठनका लागि सभामुखलाई अनुरोध गरेका छन्। राज्यसभा सभापति रवि लामी छानेले आज बोलाएको सर्वदलीय बैठकपछि जनमतका नेता सिकराउत
4: यस्तो खालको वातावरणीय डिजास्टर चाहिँ निरन्तर आउन सक्ने भएको हुनाले यसको लागि चाहिँ हामीले संसदीय दल बनाएर कुन कुन कानूनमा संशोधन गर्नुपर्ने हो, कसरी सहजीकरण गर्नुपर्ने हो, त्यसको लागि चाहिँ सम्मान्य सभामुखजीलाई अनुरोध गर्ने, सात दिनभित्रमा सकेसम्म उहाँले एउटा संसदीय समिति चाहिँ निर्माण गरिदिने, त्यसको लागि नै आज विशेष पहल रह्यो।
3: दलहरूले सानातिना काममा समेत सक्रिय र अवरोध गर्ने गरेको भन्दै सरकारको आलोचना पनि गरेका छन्।
4: सुरुमा एक द्वार नीति लगायौँ, राहत वितरणमा राजनीतिक पार्टीहरू जानु हुँदैन, अन्यहरू जानु हुँदैन, यहाँसम्म उद्धार गर्न हाइड्रो पावर कम्पनीहरू पनि आफै सरिक हुनु हुँदैन भनेर हामीले रोक लगायौँ। सात दिनपछि मात्रै त्यो खोल्यो। यस्ता खालका जुन गल्तीहरू कमी कमजोरीहरू भए त्यसबाट के देखिन्छ भन्दाखेरि सिंहदरबार आफैमा सबै कुरा ह्यान्डल गर्न सक्षम छैन। सुनसरीमा एउटा टोले घटना हुँदाखेरि पनि त्यहाँ गृहमन्त्रीजी आफै पुग्नुपर्ने, सेना नै परिचालन हुनुपर्ने, कृष्णवीरमा पहिरो जाँदाखेरि पनि त्यसको लागि नै पुरा राष्ट्रको ध्यान त्यही हुने, स्थानीय तहलाई पनि अधिकार दिउँ, प्रदेशलाई पनि अधिकार दिउँ, पुननिर्माणका कुराहरू चल्दैछ त्यसमा त्यो सिंहदरबार नै किन संलग्न हुनु पर्यो? त्यहाँ बागमती प्रदेशको सरकार त छ त, कसले उद्धार गर्न जाने? त्यसमा पनि रोक लगाइदिने सरकार हो यो।
3: महँगी र कालो बजारीको विवेकी चल्दा समेत मुखदर्शक बनेको भन्दै सरकारको आलोचना भएको छ। आज प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै काङ्ग्रेस सांसद अर्जुन नरसिंह केसी
5: यो अहिले देखिएका त्रासदी बाढी पहिरोको आडमा आम जनताको भान्सामाथि भइरहेको निर्लज्ज, अस्वाभाविक र निरङ्कुश मूल्यवृद्धिले अब मौन बस्नु उपयुक्त देखिँदैन। संकटलाई नाफा कमाउने स्वर्णीय अवसर छान्दै कालो बजारीहरूले मौजातमा रहेको खाद्यान्नमा समेत आकाश छुने मूल्य बढाएका छन्। चामल प्रति बोरा 2700, सूर्यमुखी तेल रु 300, तोरीको तेल 460, चिनी 140 र मासु 1700 पुर्याएको छ। सागपात फलफूल सर्वसाधारणले किनेर खान सक्ने स्थिति छैन। अर्कोतर्फ काठमाडौँ उपत्यकामा दैनिक 40,000 सिलिन्डर ग्यासको माग हुँदा आपूर्ति आधा भन्दा कम छ। घन्टौं लाइन बस्दा पनि ग्यास नपाइने तर कालो बजारमा सजिलैसँग 2600 रुपियाँ पाइने जुन खालको स्थिति छ यसले राज्यको अस्तित्व र उपस्थितिलाई गम्भीर रूपबाट प्रश्न उठाएको छ।
3: सांसद केसीले जनमतलाई मनोमानी शासन शैलीको लाइसेन्स नबुझ्न चेतावनी समेत दिनुभएको छ।
5: झन्डै द्वितीय बहुमत प्राप्त यो सरकार यसको सुशासन, विधिको शासन, पारदर्शिता, जनताको जीवनको रक्षाको लागि दिएको जनादेश हो। यो बिजौलियालाई पोख्ने र आक्रमण नबन्ने लाइसेन्स कदापि होइन। हामीले जे गरे नि हुन्छ, यो हामीले प्राप्त गरेका लाइसेन्स हो भन्ने हो भने दुःखद हुन्छ।
3: सिलिमी जलविद्युत आयोजनाको सुरुङभित्र तीनजनाको शव भेटिएको छ। आज दिउँसो खोज तथा उद्धार टोलीले शव फेला पारेको हो। जिल्ला प्रशासन कार्यालय रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी दिपेक श्रीजाल
6: हालसम्म तीनजनाको शव फेला परेको भन्ने छ, बाँकी चाहिँ अब खोजी उद्धार चाहिँ हुँदैछ, अब थप पुरगिरिस चाहिँ अब हुँदैछ। जनाहत त अलिक तत्काल हुने अवस्था छैन, अब त्यही काम गर्ने कर्मचारीहरू हुनुहुन्छ कि भन्ने हाम्रो अनुमान हो। खोजी उद्धार चाहिँ अब ठ्याक्कै यो भन्दा पनि सबै ठाउँमै भइराखेको छ कि खोजी उद्धार त सबैमा चाहिँ एकदम पुरगिरिस लगाइराखेको छ।
3: भदौ 10 र सुवाको भटेकोसीमा आएको बाढीले चिलिमे सहितका जलविद्युत आयोजनामा क्षति पुर्याएको छ। आयोजनाका कामदार र कर्मचारी बाढीमा परेर बेपत्ता छन्। सुरुङभित्र रहेको आशंकामा सेना सहितको टोलीले खोजी गरिरहेको छ। नेपाली काँग्रेसका सभापति गगन थापाले प्रधानमन्त्रीको कार्यशैलीमाथि प्रश्न उठाउनु भएको छ। सर्वदलीय बैठकबाट निस्कदै गर्दा सभापति थापा
7: संसद प्रतिको खास गरिकन सरकारको नेतृत्व गर्ने सम्माननीय प्रधानमन्त्रीजीको जुन खालको रवैया देखिन्छ होइन, सकेसम्म संसदलाई पूर्ण रूपमा व्यवस्था गर्ने, संसदभित्र आजसम्म मलाई लागेसम्म प्रमुख प्रतिपक्षी दलको नेताले बोलेको बेलामा उहाँको उपस्थित छ भन्ने लाग्दैन। त्यसैले सकेसम्म संसदको संस्थालाई नै त्यसको त्यसलाई धेरै त्यसलाई भाव नदिने भन्छ नि, त्यो खालको रवैया रहेको हुनाले गर्दा यत्रो संसदीय समिति हामीले बनाउने भन्यौँ, यत्रो जिम्मेवारी पनि दिएका छौँ, तर प्रधानमन्त्रीजीले नै यो संसदीय समितिलाई त्यसको मान राख्नु भएन, त्यसको मर्यादा राख्नु भएन, यसरी नै हेपिराख्नुभयो, यसरी नै व्यवस्था गर्नुभयो भने चाहिँ त्यो बेलामा चाहिँ के गर्ने हो त? त्यसैले राष्ट्रसभाका सभापतिजीलाई बैठक राखेकोलाई धन्यवाद पनि भनेका छौँ, तर सँगसँगै तपाईँकै दलको सरकार भएको, तपाईँकै दलको नेता प्रधानमन्त्री हुनुभएको हुनाले गर्दा यो कुराको पनि हेका राख्नु होला।
3: सरकारले काठमाडौँ उपत्यकाकै 1000 भन्दा बढी बिक्री केन्द्रबाट किलोको 110 रुपियाँमै चिनी बिक्री भइरहेको जनाएको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आज प्रेस विज्ञप्ति निकाल्दै काठमाडौँ उपत्यकामा चिनीको अभाव नरहेको भन्दै उपभोक्तालाई अनावश्यक रूपमा चिनीको भण्डारण नगर्न पनि आग्रह गरेको छ। चाडपर्वको बेला नजिकै गर्दा बजारमा चिनी अभाव हुन थालेको र मनमानी मूल्य बढाइएको विषय बाहिर आएपछि विभागले विज्ञप्ति निकालेको हो। हवस् त, अहिलेसम्मको खबर यति नै। नमस्कार।
0: यो PFBS गोर्खा रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો.
3: शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले भोटेको सिबाडीबाट प्रभावित क्षेत्रमा रहेका होल्डिङ सेन्टरको स्थलगत अनुगमन गर्ने भएको छ. आज बसेको समितिको बैठकले नुवाकोट, धादिङ र काठमाडौँका होल्डिङ सेन्टरको अनुगमन गर्ने निर्णय गरेको हो. समिति सभापति ओजस्वी शेरचन:
4: समितिबाट होल्डिङ सेन्टरको अनुगमन 2083 असोज 3 र 4 गति हुने बेहोरा जानकारी गराउँदछु. अनुगमनको क्रममा पहिलो चरणमा नुवाकोट, धादिङ र काठमाडौँमा रहेका होल्डिङ सेन्टरहरूको अनुगमन गर्ने, थोरैभन्दा थोरै सदस्य समावेश हुने गरी धादिङको लागि एउटा, नुवाकोटको लागि एउटा गरी काठमाडौँका होल्डिङ सेन्टरको लागि अलग्गै संसदीय अनुगमन टोली रहनेछ. कुनै एक स्थानमा जाने सदस्यले अर्को स्थानमा नदोरिने नीति अनुरूप नुवाकोटका होल्डिङ सेन्टरको लागि अनुगमनका देहाय बमोजिमका सदस्यहरू रहने गरी प्रस्ताव गर्दछु. पहिलो चरणमा यो फेज वानको लागि हो. हामी फेज टूमा पनि जान्छौँ. फेज टू भनेको पनि जब सदन नचलिरहेको हुन्छ त्यही डेटहरूमा जान्छौँ, जुन चाहिँ 8 देखि 12 गतेसम्म छ.
3: समितिले आगामी दिनमा अन्य जिल्लामा समेत विभिन्न विषयमा स्थलगत अनुगमन गर्ने निर्णय गरेको छ. सरकारले शेयर बेच्दा हुने नाफामा लाग्दै आएको पुँजीगत लाभ कर घटाउने निर्णय गरेको छ. मन्त्री परिषद बैठकले अर्थ मन्त्रालयको प्रस्तावमा 1 वर्षभन्दा कम अवधिका शेयर बिक्रीबाट हुने नाफामा लाग्दै आएको 10% पुँजीगत लाभ करलाई 5% झार्ने निर्णय गरेको हो. अब 1 वर्षभन्दा कम अवधिमै बेच्ने व्यक्तिगत लगानीकर्तालाई नाफामा 3.75% र सो समयपछि बेच्नेलाई 5% कर लाग्ने सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभएको छ. शेयर बजारले फेरि पुरानै लय समातेको छ. आज नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ. नेप्से 21.19 अङ्कले घटेर 2612.42 बिन्दुमा झरेको हो. आज कारोबार रकम पनि घटेको छ. अघिल्लो दिन 8 अर्ब पुगेको कारोबार रकम आज 5 अर्ब 38 करोडमा झरेको छ. नेपाल स्टक एक्सचेन्जका अनुसार हिजो 2 करोड नागेको कारोबार कित्या संख्या 1.5 करोडमा समेटिएको छ. सरकारले सोमबार बजार सुधार गर्ने प्रतिबद्धतासहित कार्ययोजना ल्याएपछि हिजो उच्च अङ्कले बजार बढेको थियो. आजको कारोबारमा 42 शेयर मात्रै बढेका छन्. 225 मूल्य घटेको छ भने 12 अघिल्लो मूल्यमा कारोबार भएका छन्. आज अधिकतम 37 करोड रुपियाँसम्मको कारोबार भएको छ. अघिल्लो दिन सबै समूहमा हरियाली छाएकामा आज सबै रात तामेछन्. सरकारले काठमाडौँ उपत्यकाका 1000 बढी बिक्री केन्द्रबाट किलोको 110 रुपियाँमै चिनी बिक्री भइरहेको जनाएको छ. वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आज प्रेस विज्ञप्ति निकाल्दै काठमाडौँ उपत्यकामा चिनीको अभाव नरहेको दावी गरेको छ. विभागले उपभोक्तालाई अनावश्यक रूपमा चिनीको भण्डारण नगर्न पनि आग्रह गरेको छ. रासोपा सांसद धनञ्जय रेग्मीले जलवायु परिवर्तनको असरले भोटेको सी बाढी निम्ति आएको विषयमा राष्ट्रसंघ महासभामा गहन तर्क प्रस्तुत गर्न प्रधानमन्त्री बालेन्द्र शाहलाई सुझाव दिनुभएको छ. पर्यावरण विज्ञ सांसद रेग्मीले संसदबाटै प्रधानमन्त्री बालेन्द्र शाहलाई सुझाउनु भएको हो.
5: जलवायु परिवर्तन भएको छ र टेम्परेचर राइज भएको छ र त्यसको प्रभाव हिमालमा प्रष्ट देखिन्छ भन्ने कुराहरू डाटाहरू विभिन्न विश्वविद्यालयबाट आएका ती पियर रिभ्यू जर्नलबाट चाहिँ रिभ्यू गरेर पब्लिस भएका डाटालाई अगाडि सार्नुपर्छ. हिजो मात्रै वर्ल्ड वेदर एट्रिब्युसनले एउटा रिपोर्ट बनाएको छ, त्यसमा क्लाइमेट चेन्ज भएको कुरालाई त स्वीकार गरिएको छ, तर कता कता 2015 अर्थक्युकले गर्दा हिमाली क्षेत्रहरू कमजोर भएर बसेको थियो. त्यसैले यो कुरा सहज भयो भने कता कता यो जुन क्लाइमेट चेन्ज थियो त्यसलाई चाहिँ कतै भैँचालोतिर जोडेर जुन हाम्रो जिकिर छ त्यसलाई कमजोर बनाउन खोजिएको त होइन जस्तो लागिरहेछ. त्यसैले यो बेला इसिमोड लगायत हुन्, जुनसुकै संस्था हुन्, नेपालका विश्वविद्यालय सबैले सबै जुन डाटा पनि अगाडि लिएर आउँछौँ त्यो चाहिँ वैज्ञानिक अनुसन्धानमा आधारित भएका डाटालाई अगाडि सार्नुपर्छ र तिनै डाटालाई लिएर सम्मान्य प्रधानमन्त्रीको युएनको महासभामा एटेन्ड गर्दाखेरि राख्नुपर्छ.
3: सरकारले सुत्केरीलाई कम्तीमा 6 महिना तलबसहितको प्रसूति विदा दिने गरी कानून ल्याउने तयारी गरेको छ.
6: सुरक्षित पातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन 2075 संशोधन विधेयकमा आमालाई कम्तीमा 6 महिना तलबसहितको प्रसूति विदा र बुबालाई 42 दिनसम्म तलबसहितको प्रसूति स्याहार विदा दिने व्यवस्था प्रस्ताव गरिएको कानून मन्त्री सुविता गौतमले जानकारी दिनुभएको हो. यो विधेयक मन्त्री परिषदबाट स्वीकृत गराएर संसदमा पेश गर्ने तयारी भइरहेको पनि गौतमले जानकारी दिनुभएको छ. जीवनमा 1-2 पटक आउने मातृत्व र पितृत्वको विशेष समयमा अभिभावकलाई नवजात शिशु र परिवारका लागि पर्याप्त समय दिनु राज्यको जिम्मेवारी हुने मन्त्री गौतमको भनाइ छ। सामाजिक सञ्जालमा लेख्दै वहाँले प्रसूति स्याहार विदाको नयाँ व्यवस्था सुरक्षित मातृत्वसँगै अभिभावकत्वलाई समेत प्राथमिकता दिने महत्वपूर्ण नीतिगत परिवर्तन हुने बताउनु भएको छ।
1: यो BFBS गोर्खा रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્નહોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો.
3: चिलिबिल जलविद्युत आयोजनाको सुरुङभित्र तीनजनाको शव भेटिएको छ. आज दिउँसो खोज तथा उद्धार टोलीले शव भेटाएको जिल्ला प्रशासन कार्यालय रसुवाका सहायक प्रमुख जिल्लाधिकारी दिपेश रिजालले जानकारी दिनुभएको छ. भदौ 10 भोटेकोशी नदीमा आएको बाढीले चिलिमे सहितका जलविद्युत आयोजनामा क्षति पुर्याएको छ. आयोजनाका कामदार तथा कर्मचारी बाढीमा परेर बेपत्ता भएका छन्. नेपाली काँग्रेसले महँगी र कालो बजारीको बिगबिगी चल्दा समेत मुख दर्शक बनेको भन्दै सरकारको आलोचना गरेको छ. आज प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै काँग्रेस सांसद अर्जुन नरसिंह केसी,
4: यो अहिले देखिएका त्रासदी बाढी पहिरोको आडमा आम जनताको भान्सामाथि भइरहेको निर्लज्ज, अस्वाभाविक र निरङ्कुश मूल्यवृद्धिले मौन बस्नु उपयुक्त देखिँदैन. संकटलाई नाफा कमाउने स्वर्णीय अवसर छान्दै कालो बजारीहरूले मौजातमा रहेको खाद्यान्नमा समेत आकाश छुने मूल्य बढाएका छन्. चामल प्रतिबोरा 2700, सूर्यमुखी तेल ₹300, तोरीको तेल 460, चिनी 140 र मासु 1700 पुर्याएको छ. सागपात फलफूल सर्वसाधारणले किनेर खान सक्ने स्थिति छैन. अर्कोतर्फ काठमाडौँ उपत्यकामा दैनिक 40,000 सिलिन्डर ग्यासको माग हुँदा आपूर्ति आधा भन्दा कम छ. घन्टौं लाइन बस्दा पनि ग्यास नपाइने तर कालो बजारमा सजिलैसँग 2600 रुपियाँ पाइने जुन खालको स्थिति छ, यसले राज्यको अस्तित्व र उपस्थितिलाई गम्भीर रूपबाट प्रश्न उठाएको छ. यो अस्वाभाविक बजार चक्र संकटको आडमा रचिएको घिनौना लुट हो. अनुगमन निकायहरू मुख दर्शक र निरीय बन्नु सरकारको घोर गैर जिम्मेवारीपन हो.
3: सांसद केसीले जनमतलाई मनमोसी शासन शैलीको लाइसेन्स नबुझ्न चेतावनी समेत दिनुभएको छ.
4: झन्डै 2/3 बहुमत प्राप्त यो सरकार, यसको सुशासन, विधिको शासन, पारदर्शिता, जनताको जीवनको रक्षाको लागि दिएको जनादेश हो. यो बिजौलियालाई पोख्ने र आक्रमण नबन्ने लाइसेन्स कदापि होइन. हामीले जे गरे नि हुन्छ, यो हामीले प्राप्त गरेका लाइसेन्स हो भन्ने हो भने दुःखद हुन्छ.
3: रासोपाकै सांसदहरूले पनि महँगी र यातायातको अव्यवस्थाप्रति सरकारको आलोचना गरेका छन्। सांसद रमेश प्रसाई,
5: एकातिर देश विपदले छटपटाइरहेको बेला अर्कोतिर बजार उद्दण्ड भयो र मेरै सरकारको पालामा महँगीले अग्रगामी छलाङ लगायो. प्याज, चिनी, चामल, तेल हरेक चिजको भाउ बढ्यो. चिल्ला गाडी चढ्नेहरूलाई फरक परेन, तर हामी जस्ताको त ढाड सेकियो. त नयाँ उद्योग मन्त्री आउनु भएको छ, नयाँ जोगीले धेरै खरानी घस्छ भन्ने जस्तो होइन कि यो कालो बजारी नियन्त्रण गर्नका लागि साँच्चीकै नयाँ किसिमको भूमिका उहाँले निर्वाह गर्न सक्नुहोस्. अर्कोतर्फ राजधानीका सार्वजनिक सवारी साधनहरूमा भेडा बाख्रा कोचे जस्तो क्षमता भन्दा बढी मान्छे कोचेर ओसारिँदैछ. यसतर्फ म गृह मन्त्रालय र यातायात मन्त्रालयको गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु कि राजधानीमा पनि ट्राफिक व्यवस्थापन गर्न हाम्रो सामर्थ्य नपुगेको हो र.
3: प्रतिपक्षका दलहरूले बाढीपछिको उद्धार, राहत र पुननिर्माणका लागि संसदीय समिति गठनका लागि सभामुखलाई अनुरोध गरेका छन्. रासोपा सभापति रवि लामिछानेले आज बोलाएको सर्वदलीय बैठकपछि जनमतका नेता सिके राउत,
6: यस्तो खालको वातावरणीय डिजास्टर चाहिँ निरन्तर आउन सक्ने भएको हुनाले यसको लागि चाहिँ हामीले संसदीय दल बनाएर कुन कुन कानूनमा संशोधन गर्नुपर्ने हो, कसरी सहजीकरण गर्नुपर्ने हो, त्यसको लागि चाहिँ सम्मान्य सभामुखज्यूलाई अनुरोध गर्ने, 7 दिनभित्रमा सकेसम्म उहाँले एउटा संसदीय समिति चाहिँ निर्माण गरिदिने, त्यसको लागि नै आज विशेष पहल रह्यो.
3: दलहरूले सानातिना काममा समेत सक्रिय र अवरोध गर्ने गरेको भन्दै सरकारको आलोचना पनि गरेका छन्।
6: सुरुमा एकद्वार नीति लगायौँ, राहत वितरणमा राजनीतिक पार्टीहरू जानु हुँदैन, अन्यहरू जानु हुँदैन, यहाँसम्म उद्धार गर्न हाइड्रो पावर कम्पनीहरू पनि आफै सरिक हुनु हुँदैन भनेर हामीले रोक लगायौँ. 7 दिनपछि मात्रै त्यो खोल्यो. यस्ता खालका जुन गल्तीहरू, कमी कमजोरीहरू भए त्यसबाट के देखिन्छ भन्दाखेरि सिंहदरबार आफैमा सबै कुरा ह्यान्डल गर्न सक्षम छैन. सुनसरीमा एउटा टोले घटना हुँदाखेरि पनि त्यहाँ पनि गृहमन्त्रीजी आफै पुग्नु पर्ने, सेना नै परिचालन हुनुपर्ने, कृष्णवीरमा पहिरो जाँदाखेरि पनि त्यसको लागि नै पुरा राष्ट्रको ध्यान त्यही हुने. स्थानीय तहलाई पनि अधिकार दिउँ, प्रदेशलाई पनि अधिकार दिउँ. पुननिर्माणका कुराहरू चल्दैछ, त्यसमा त्यो सिंहदरबार नै किन संलग्न हुनु पर्यो? त्यहाँ बागमती प्रदेशको सरकार त छ त, कसले उद्धार गर्न जाने? त्यसमा पनि रोक लगाइदिने सरकार हो यो.
3: रासोपा सांसद धनञ्जय रेग्मीले जलवायु परिवर्तनको असरले भोटेकोशी बाढी निम्ति आएको विषयमा राष्ट्रसंघ महासभामा गहन तर्क प्रस्तुत गर्न प्रधानमन्त्री बालेन्द्र शाहलाई सुझाव दिनुभएको छ। पर्यावरण विज्ञ सांसद रेग्मीले संसदबाटै प्रधानमन्त्री बालेन्द्र शाहलाई सुझाउनु भएको हो।
2: जलवायु परिवर्तन भएको छ र टेम्परेचर राइज भएको छ र त्यसको प्रभाव हिमालमा प्रष्ट देखिन्छ भन्ने कुराहरू डाटाहरू विभिन्न विश्वविद्यालयबाट आएका ती पियर रिभ्यू जर्नलबाट चाहिँ रिभ्यू गरेर पब्लिस भएका डाटालाई अगाडि सार्नुपर्छ। हिजो मात्रै वर्ल्ड वेदर एट्रिब्युसनले एउटा रिपोर्ट बनाएको छ, त्यसमा क्लाइमेट चेन्ज भएको कुरालाई त स्वीकार गरिएको छ, तर कता कता 2015 अर्थक्युकले गर्दा हिमाली क्षेत्रहरू कमजोर भएर बसेको थियो, त्यसैले यो कुरा सहज भयो भने कता कता यो जुन क्लाइमेट चेन्ज थियो त्यसलाई चाहिँ कतै भैँचालोतिर जोडेर जुन हाम्रो जिकिर छ त्यसलाई कमजोर बनाउन खोजिएको त होइन जस्तो लागिरहेछ। त्यसैले यो बेला इसिमोड लगायत हुन् जुनसुकै संस्था हुन् नेपालका विश्वविद्यालय सबैले सबै जुन डाटा पनि अगाडि लिएर आउँछौँ त्यो चाहिँ वैज्ञानिक अनुसन्धानमा आधारित भएका डाटालाई अगाडि सार्नुपर्छ र तिनै डाटालाई लिएर सामान्य प्रधानमन्त्रीको युएनको महासभामा एटेन्ड गर्दाखेरि राख्नुपर्छ।
3: रासोपा सांसद गणेश कार्कीले संसद र सांसदको भूमिका र हैसियतमाथि नै प्रश्न उठाउनु भएको छ। सरकारले संसदलाई पुतली झैं नचाहेको भन्दै सांसद कार्कीले सदनको भूमिकामाथि नै प्रश्न उठाउनु भएको हो।
7: हाम्रो लोकतन्त्र शक्ति पृथकीकरणको विशेषता अंगाल छ। शक्ति पृथकीकरणमा भनिन्छ न्यायपालिका, सरकार र संसद, तर यो कागजी मात्र हो। व्यवहारमा त सरकार कुसुले र संसद कठपुतली भएको छ। यो शक्ति पृथकीकरण संसदले सरकारको बिजनेस पर्खेरै समय बिताउने हो। सरकारले जे ल्याए पनि सरकार बनाउने पार्टीका सांसदले समर्थक गर्नै पर्ने र विपक्षी भनिने दलहरूको सांसदहरूले विरोध आलोचना गर्नै परिरहने। यहाँ भएका एकजना बाहेक सबै सदस्यहरू कुनै न कुनै पार्टीबाट आएका छौँ। पार्टी र संसदीय दलको केही सीमा र अनुशासन हुनुपर्छ, सही हो, तर त्यो सीमालाई सिक्री बनाएर सांसद जति सबै कठपुतली मात्रै बन्नुपर्ने हो र
3: सांसद कार्कीले सांसदहरूको हैसियतमाथि समेत प्रश्न उठाउनु भएको छ।
7: हामी कहिले सांसदको मूल्याङ्कन पनि गलत आधारमा गरिरहेका हुन्छौँ। कति अध्ययन गर्यो, कति गम्भीर बहस गर्यो, कति प्रभावकारी संशोधन प्रस्ताव राख्यो, कति राम्रो कानुन निर्माणमा योगदान पुर्यायो भन्ने भन्दा कति चर्चामा आयो, कति विवादमा देखियो वा सामाजिक सञ्जालमा कति चर्चा भयो भन्ने आधारले मूल्याङ्कन हुन थालेको छ। यो पनि एक प्रकारले सम्पन्न बन्ने भन्दा सम्पन्न देखिने प्रवृत्तिकै राजनीतिक रूप होइन। यस्तो हुन नदिन। सांसदको बिजनेस संसदबाट नै उत्पन्न हुन सक्नुपर्छ। सरकारको मुख ताकेर बस्ने प्रवृत्ति हटाउनै पर्छ। अहिले संसद यति एआईमय भएको छ कि अब संसदमा कसैले ओए म एआई हुँ रे भन्न मात्रै बाँकी छ।
3: नेपाली काँग्रेसका सभापति गगन थापाले प्रधानमन्त्रीको कार्यशैलीप्रति प्रश्न उठाउनु भएको छ। सर्वदलीय बैठकबाट निस्किँदै गर्दा सभापति थापा,
8: संसद प्रतिको प्रधानमन्त्रीजीको जुन खालको रवैया देखिन्छ, सकेसम्म संसदलाई पूर्ण रूपमा व्यवस्था गर्ने, संसदभित्र आजसम्म मलाई लागेसम्म प्रमुख प्रतिपक्षी दलको नेताले बोलेको बेलामा उहाँको उपस्थित छ भन्ने लाग्दैन। त्यसैले सकेसम्म संसदको संस्थालाई नै धेरै त्यसलाई भाव नदिने भन्छ नि, त्यो खालको रवैया रहेको हुनाले गर्दा यत्रो संसदीय समिति हामीले बनाउने भन्यौँ, यत्रो जिम्मेवारी पनि दिएका छौँ, तर प्रधानमन्त्रीजीले नै संसदीय समितिलाई त्यसको मान राख्नु भएन, त्यसको मर्यादा राख्नु भएन, यसरी नै हेपी राख्नुभयो, यसरी नै व्यवस्था गर्नुभयो भने चाहिँ त्यो बेलामा चाहिँ के गर्ने हो त। राज्यसभाका सभापतिजीलाई बैठक राखेकोलाई धन्यवाद पनि भनेका छौँ, सँगसँगै तपाईँकै दलको नेता प्रधानमन्त्री हुनुभएको हुनाले गर्दा यो कुराको पनि हेका राख्नु होला।
3: सरकारले काठमाडौँ उपत्यका 1000 भन्दा बढी बिक्री केन्द्रबाट किलोको 110 रुपियाँमै चिनी बिक्री भइरहेको जनाएको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आज प्रेस विज्ञप्ति निकाल्दै काठमाडौँ उपत्यकामा चिनीको अभाव नरहेको दावी गरेको छ। विभागले उपभोक्तालाई अनावश्यक रूपमा चिनीको भण्डारण नगर्न आग्रह गरेको छ। अब खबर फटाफट।
9: खानेपानीको चरम अभाव झेल्दै आएका बागलुङ अर्बावदी गाउँका 36 घरमा शुद्ध खानेपानी पुग्यो। बागलुङ 10 पर्यटकीय गाउँ भकुण्डेको अर्बावदीका घर घरमा धारा पर्याउन गोर्खा वेलफेयर ट्रस्टको 58,50,000 र उपभोक्ताको 9,76,000 लगानी। 2070 सालमा 11,26,00,000 ठेक्का लिएर काम अलपत्र पार्ने मकवानपुरको मृत सञ्जीवनी निर्माण सेवासँगको सम्झौता तोडेपछि नारायणघाट मुगलिन सड़क खण्डको घुमाउने घाटमा निर्माणाधीन पुलको नयाँ ठेक्का लाग्दै घुमाउनेको पुल निर्माणका लागि बोलपत्र आह्वान गर्न यो वर्ष 1,50,00,000 विनियोजन। हतुवागढी गाउँपालिकामा भेडा पालन गर्ने किसानका लागि अनुदानको व्यवस्था। वडा नम्बर 3 भेडा पालन प्रोत्साहन गर्न 2,70,000 अनुदानपछि वडाका 12 मिलेर भेडा पालनमा जुट्दै। झापाको मेची नगर 3 तेलपानीको धानबारीमा मरेको जंगली हात्ती फेला पर्यो। गएको 16 वर्ष यता झापामा मात्रै 28 जंगली हात्ती मृत भेटिए।
3: अमेरिकाको तल्लो सदनले इरान विरूद्धको युद्ध अन्त्य गर्ने प्रस्ताव तेस्रो पटक पारित गरेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कंग्रेसको अनुमति बिना नै सैन्य कार्यवाही जारी राख्नबाट रोक्ने उद्देश्यले ल्याइएको यो युद्ध सम्बन्धी अधिकार वार पावर्स प्रस्ताव पारित भएको हो। यसअघि पनि यस्तै किसिमका प्रस्ताव दुई पटक तल्लो सदनबाट पारित भएका थिए। अमेरिकामा आउँदो नोभेम्बरमा मध्यावधि चुनाव हुँदैछ। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: गोर्खा रेडियो हो।
1: सैन्य समुदाय मा
0: रिलायन भरी
1: ऑन एयर
0: एप मा
1: अनि स्मार्ट स्पीकर मा भन्नुहोस्
2: प्ले बीएफबीएस।
0: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: बीबीसी नेपाली सेवाको साझापखबाट प्रदीप बस्यालको नमस्कार। आज कार्यक्रममा राजसभा सभापतिको आह्वानमा सर्वदलीय संयन्त्र बनाउने दलहरूको निर्णय, तर विपदका बेला विपक्षीले खोजे प्रधानमन्त्री।
1: प्रधानमन्त्रीले गर्ने काम गर्नु पर्यो, प्रधानमन्त्री सर्वदलीय बैठक आयोजना गर्नु या सभापतिले आयोजना गरेको सर्वदलीय बैठकमा उपस्थित हुनु।
0: चिलिमेको सुरुङबाट आज 500 फेला, उक्त आयोजनाका प्रमुख भन्छन्।
2: खोज्न गएको आर्मीहरूको भनेअनुसार त्यहाँ अब जीवित होइन, पेरबाट पनि भेट्ने अब सम्भावनाहरू छ भन्छ, अब माथि देखिने ठाउँसम्म।
0: र क्यानाडालाई युको पहिलो एसोसिएट सदस्य बनाउने प्रस्तावलाई युरोपेली आयोगकी अध्यक्षको समर्थन। तर सुरुमा आजका प्रमुख विश्व समाचार।
3: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। युरोपेली आयोगकी प्रमुख उर्जुला फोन देर लायनले क्यानाडा युरोपेली संघको पहिलो एसोसिएट सदस्य बनोस् भन्ने चाहेको बताएकी छन्। विधिमा आधारित प्रणालीमा क्षति पुर्याइएको भन्दै उनले लोकतान्त्रिक मुलुकहरूले साझेदारी र नयाँ गठबन्धनबारे पुनर्विचार गर्नुपर्ने युरोपेली संसदलाई बताइन्। ब्रसल्सबाट बीबीसी संवाददाता निक बिक भन्छन्,
4: हामीले थाहा छैन कि त्यो कस्तो हुनेछ। युको कानुन र प्रक्रियामा एसोसिएट सदस्यताको व्यवस्था छैन र सबै सदस्य राष्ट्रहरू सहमत भए पनि त्यसमा वर्षौँ समय लाग्न सक्छ। बीबीसी संवाददाता निक बिक। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग बिग्रदो सम्बन्धबीच क्यानाडाका प्रधानमन्त्री मार्क कार्नेले युसँग छुट्टै खालको साझेदारी चाहेको गत साता बताएका थिए। इजरायली हमलाहरूबाट कमजोर बनेको एक आवासीय भवनको एउटा ब्लक भत्किँदा कम्तीमा 20 जनाको ज्यान गएको गाजास्थित सिभिल डिफेन्स एजेन्सीले जनाएको छ। ज्यान गुमाउनेमध्ये 5 जना बालबालिका छन्। गाजा सिटीको ताल अल हवा क्षेत्रमा भत्किएको आवासीय भवनको भग्नावशेषभित्र करिब 100 जना फँसेको हुन सक्ने ठानिएको छ। युएनडिपीका अनुसार उसका कर्मचारीहरूले फँसेका मानिसहरू खोज्न सघाइरहेका छन्। अरू विकल्प नहुँदा जोखिम मोलेरै 10 वटा परिवार उक्त आवासीय भवनमा बस्दै आएका थिए। त्यहाँ आक्रमणबाट कमजोर बनेका करिब 2000 भवन भत्किने जोखिममा रहेको बताइन्छ। द हेग स्थित युद्ध अपराध सम्बन्धी एउटा न्यायाधिकरणले कोसोभोका भूतपूर्व राष्ट्रपति हासिम थाचीलाई 25 वर्ष जेल सजाय सुनाएको छ। सन् 1990 दशकमा भएको बाल्कन्स द्वन्द्वका बेला गैर कानुनी गिरफ्तारी, यातना, हत्या र क्रूर व्यवहार गरेको अभियोगमा उनी दोषी ठहर भएका हुन्। उनी विरुद्ध लगाइएका अरू कैयौँ अभियोगहरू पुष्टि हुन सकेनन्। कोसोभोमा थाचीलाई कतिपयले नायकका रूपमा पनि हेर्ने गरेका छन्। न्यायाधिकरणको फैसला प्रत्यक्ष हेर्न कोसोभो मा ठूलो पर्दाहरूको व्यवस्था गरिएको थियो। युद्धकालीन 3 जना पूर्व कमान्डरसँगै उनी विरुद्ध मुद्दा चलाइएको थियो। यमनका हुथीहरूले साउदी स्वामित्वका थुप्रै निशानाहरूमा हमला गरेको बताए पनि मुस्लिमहरूको पवित्र सहर मक्कामा ड्रोन हमला नगरेको जनाएका छन्। यमनको मारिब प्रान्तमा साउदी अरबको F-15 लडाकु विमान खसालिदिएको उनीहरूले बताएका छन्, तर त्यसको स्वतन्त्र पुष्टि भएको छैन। इरान समर्थित हुथीहरूले एउटा साउदी हवाई अखडा र तेल केन्द्रहरूमाथि पनि हमला गरेको बताएका छन्। साउदी अरबले कुनै पनि हमलाको पुष्टि गरेको छैन। र मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले रोहिन्ज्या र अरू शरणार्थीहरूलाई द्रुत फिर्ती गराउने विषयमा छलफलका लागि म्यानमारका राष्ट्रपति मिन आङ लाइङलाई निम्त्याउने योजना बनाएको बताएका छन्। सन् 2021 म्यानमारको लोकतान्त्रिक सरकारलाई हटाएर सत्तामा आएका सैनिक नेतालाई औपचारिक भ्रमण गराउन चाहने देशहरूको सूचीमा पछिल्लो पटक मलेसिया थपिएको छ। मलेसियामा दर्ता गरिएका 2 लाखभन्दा बढी शरणार्थीमध्ये अधिकांश रोहिन्ज्या छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। भोटेकोशी त्रिशुली बाढीबारे छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आज आयोजना गरेको विभिन्न दलको बैठकले एक साताभित्र विपदमा काम गर्न सघाउने गरी एक सर्वदलीय संयन्त्र गठन गर्ने निर्णय गरेको छ। रसुवा विपदको 3 साता पुग्दा रासोपा सभापति रवि लामिछानेले दोस्रो पटक सर्वदलीय बैठक बोलाए पनि हालसम्म प्रधानमन्त्री बालेन्द्र शाहले भने त्यसो गरेका छैनन्, जसबारे आजको बैठकमा विपक्षी दलहरूले कुरा उठाएको बताएका छन्। तर बैठकपछि पत्रकारहरूसँग बोल्ने क्रममा सभापति लामिछानेले भने प्रधानमन्त्रीको बचाउ गरे। उनले भने,
5: हिजोको अभ्यासलाई आजको अभ्याससँग तपाईँले तुलना गर्नुभयो भने त्यो अर्कै देखिएला। तर हिजो त पार्टीको नेतृत्व, पार्टीको अध्यक्ष, सभापतिहरू, प्रधानमन्त्री हुने त्यो किसिमको परिस्थिति हुँदाखेरि दुइटै जिम्मेवारी एउटैको हुँदा नगर्ने, अहिले त पार्टीको जिम्मेवारी पार्टीले हेर्ने, सरकारको जिम्मेवारी सरकारले प्रधानमन्त्रीले हेर्ने स्पष्ट खाका, स्पष्ट मार्ग हुँदाहुँदै त्यसको डुप्लिकेसनको आवश्यकता पर्दैन। यद्यपि आइदिए हुन्थ्यो बसिदिए हुन्थ्यो भन्ने कुरा बेग्लै कुरा हो, तर गर्नुपर्ने कामको ठाउँमा जहाँ संवेदनशीलता चाहिन्छ त्यहाँ त स्थानीय त नभेट्नु थियो त कसैलाई भेट्नु हुन्न थियो। स्थानीय तहको वडा अध्यक्षसम्मसँग फोनमा कुराकानी हुने, त्यहाँका पालिकाका प्रमुखहरूसँग बसेर घन्टौँ गहन छलफल हुने भनेको यो चाहिँ हाम्रो कामको बाँडफाँड हो।
0: भदौ 10 गतेको यस विपदमा परेका करिब 1400 जनाको शव हालसम्म फेला परेको छ भने 5100 भन्दा धेरै अझै सम्पर्कविहीन अवस्थामा छन्। यसै विषयमा उक्त बैठकमा सहभागी भएका एक विपक्षी दल नेपाली कम्युनिस्ट पार्टी नेकपाका एकजना नेता वर्षमान पुनसँग केही बेर अघि हामीले कुराकानी गरेका छौँ। हामीले सुरुमा उनलाई सर्वदलीय संयन्त्र गठनले के फरक पार्छ भनी सोधेका छौँ।
6: हामीले 2072 भूकम्पपछि एउटा ऐन नै बनाएर यस प्रकारका विपदहरू सम्बन्धी काम गर्नको लागि संयन्त्र बनाएका छौँ। खास गरी प्रधानमन्त्रीज्यूको नेतृत्वमा सङ्घमा छ, मुख्यमन्त्रीको नेतृत्वमा प्रदेशमा, अनि जिल्लामा सिडिओको नेतृत्वमा र स्थानीय तहमा गाउँपालिका या नगरपालिका प्रमुखको नेतृत्वमा छ। त्यसमा विपक्षी दलदेखि लगाएर सरकारवालाहरू सबै रहेको व्यवस्था, त्यसैलाई नै व्यवस्थित रूपले परिचालन गरिदिनुहोस् भनेर हामी सरकारलाई सुरुदेखि नै भन्दै आएका छौँ। साथसाथै खास खास अवस्थामा फेरि दलहरूको बैठक प्रधानमन्त्रीले आयोजना गर्ने या सत्तारूढ पार्टीले आयोजना गर्नु सही नै हुन्छ।
0: तर अब रवि लामिछानेजीको अध्यक्षतामा सर्वदलीय संयन्त्र भन्ने छ, प्रधानमन्त्रीसँग अहिलेसम्म सर्वदलीय बैठक भएको पनि देखिँदैन, त्यो कुरा चाहिँ उठाउनु भएन तपाईँहरूले?
6: हो, आज हाम्रो त्यही कुरा भयो, प्रधानमन्त्रीले सर्वदलीय बैठक आयोजना गरिदिनुहोस् एकातिर, अर्कोतिर सङ्घ प्रदेश स्थानीय तहमा रहेका संयन्त्रहरू परिचालन गरौँ, पार्टी सभापतिले पनि गर्नु हो, राम्रो भयो, नराम्रो कुरा होइन। त्यसमा चाहिँ हामी संयन्त्रमा सङ्घमा बस्न तयार छौँ, प्रदेश स्थानीय तहहरूमा फेरि तपाईँहरू संयन्त्रमा बस्नुहोस् भनेका छौँ। यसले चाहिँ सरकारलाई सहयोग नै गर्छ, सरकार मात्रै होइन सबैलाई एक ठाउँ ल्याउनमा काम नै गर्छ, तर सरकार आफै प्रधानमन्त्री आफै अगाडि सर्नु पर्यो भन्ने हाम्रो छ। प्रदेश र स्थानीय तहहरूमा हामी बाँकी प्रतिपक्षी दलका पार्टीहरूको सरकार छ त्यसलाई सक्रिय बनाउँछौँ, त्यहाँ चाहिँ सत्तारूढ दललाई पनि सहभागी गराउँछौँ भनेका छन्।
0: यति ठुलो विपद आएको छ, हजारौँ मानिसहरू सम्पर्कविहीन छन्, 1300 भन्दा बढीको मृत्यु भइसकेको पुष्टि नै भइसकेको, यस्तो अवस्थामा अब पुनर्निर्माणमा पुनस्थापनामा खर्बौँ लाग्ने भन्ने एउटा आँकडा पनि आइसकेको छ, यो अवस्थामा प्रधानमन्त्री किन सर्वदलीय बैठकमा आउन नखोजिरहेका होलान्, किन नआइरहेका होलान्, यसबारे के भने रवि लामिछानेजीले?
6: त्यो त प्रधानमन्त्री जीले जवाफ दिने कुरा भयो, सरकार तर्फ त आज अर्थमन्त्रीजी सहभागी हुनुहुन्थ्यो, त्यो चाहिँ हामीले ठिकै मान्यौँ, किनभने कमसेकम प्रधानमन्त्रीले गर्नुपर्ने काम हो, प्रधानमन्त्रीले पनि बैठक बोलाउनुहोस्, हामीले अर्थमन्त्रीलाई पनि भन्यौँ, सभापतिलाई पनि भन्यौँ, प्रधानमन्त्रीले गर्ने काम गर्नु पर्यो, प्रधानमन्त्री सर्वदलीय बैठक आयोजना गर्नुहोस् या सभापतिले आयोजना गरेको सर्वदलीय बैठकमा उपस्थित हुनुहोस् भन्ने कुरा हामीले त्यहाँ भन्यौँ। यस्तो विपदको बेला पक्ष विपक्ष भन्दा पनि हामी सबै मिलेर एकताबद्ध ढङ्गले अन्तर्राष्ट्रिय रूपले उठाउने आवाजहरू पनि उठाउँ र हामीले गर्ने काम पनि गरौँ, संसदमा पनि एउटा विशेष समिति बनाऊ भनेर आज टुङ्गो भएको छ।
0: त्यो समितिको आवश्यकता चाहिँ किन पर्यो? संसदभित्र एउटा सर्वदलीय अर्को समितिहरू झन् गन्जागोल हुँदैन?
6: हो, यो विशिष्ट अवस्था हो, त्यसैले हामी सभामुखजीसँग त्यो चाहिँ संयन्त्रको लागि अनुरोध गरेका छौँ। त्यसो बन्यो भने कमसे कम त्यसले त्रिशुली कोरिडोर भरि चाहिँ काम गर्नु छ, त्यहाँनिर कतिपय छिटो कानुनहरू बनाउनु पर्ने हुन सक्छ, त्यसमा सहयोग गर्नुपर्ने। अर्कोतिर यो चाहिँ हामी विपद चाहिँ जो छ त्यो चाहिँ हामीले हाम्रो कारणले भन्दा पनि विश्वको मानव समुदाय कारणले विकसित देशहरूका कारणले भएको छ यो चाहिँ जलवायु परिवर्तन। त्यो कुरा चाहिँ हामी सबै दलहरू एक ठाउँ बसेर संसदीय समितिले छलफल गरेर प्रतिवेदन बनाएर विश्व सामु लान पाउँदा एउटा शक्ति बन्छ, प्रधानमन्त्री स्वयंलाई पनि संयुक्त राष्ट्र संघको महासभामा त्यो विषय उठाउन बल पुग्छ भनेर हामी यो समिति को टिओआरभित्र त्यो कुरालाई पनि हामी पारेका छौँ। अरू थुप्रै काम त्यो चाहिँ फिल्डमा काम भयो भएन भन्ने कुराहरू छन्, त्यसका अनुगमनहरू हुन्छन्। त्यसै गरी पुनर्निर्माणको लागि पनि समन्वय गर्नुपर्ने, सरकारलाई सहयोग गर्ने, समन्वय गर्ने, बेला बेला निर्देश गर्ने कुराहरू होला।
0: 3 साता लगभग पुग्यो विपदको, भदौ 10 को विपदको, अब यसबीचका काम कारवाही बारे के समीक्षाहरू पनि भए? किनकि उद्धारमा कतिपय ढिलो भयो भन्ने एक खालका गुनासाहरू पनि छन्, तत्काल पुनर्स्थापनाका कुराहरू, पुनरुत्थानका कुराहरू पनि छन्,
6: निकै कुराहरू उठे।
0: प्रतिपक्षीको मूल्याङ्कन के हो यो 3 साताको?
6: जसरी खोज अनुसन्धान गर्नुपर्ने हो, सरकारको पुगेन, छिमेकहरूसँग आवश्यक सहयोग लिनुपर्ने कुराहरूमा पनि कन्जुसियाई भयो, जसरी मिडियामा आयो, सामाजिक सञ्जालमा आयो, त्यहाँ खुब प्रचार भयो, तर फिल्डमा त्यो अनुसार काम भएन भनेर 1 हप्ता 2 हप्तासम्म पनि त्यहाँ बस्नुभएका नेताहरूको चाहिँ त्यहाँ रिपोर्टिङ पनि थियो।
0: तपाईँ बीबीसी नेपाली सेवा सुन्दै हुनुहुन्छ। निकै आशापूर्वक खोज कार्य गरिएको रसुवाको चिलिमे जलविद्युत आयोजनाको विद्युत गृह क्षेत्रमा बुधबार 5 सब भेटिएको उक्त आयोजनाका प्रबन्ध निर्देशक बाबु राजा महर्जनले बीबीसीलाई बताएका छन्। उनले भने
2: चिलिमेको आजको खोजमा फाइनल्ली 5 डेलिभरी फेला पर्यो, अब जीवित कोही फेला परेन।
0: त्यहाँ अब थप सम्भावना, थप जीवित भेटिनेहरूको सम्भावना चाहिँ के देखिन्छ?
2: खोजमा गएको आर्मीहरूको भनेअनुसार त्यहाँ अब जीवित होइन, डेलिभरी पनि भेट्ने सम्भावना गाह्रो छ भन्छ। अब माथि देखिने ठाउँसम्म कति खोज्न सक्ने ठाउँ छ नि, त्यो चाहिँ क्लियर छ भनेर उहाँले भन्नुभएको छ कि।
0: उद्धार कार्यमा नेपाली सेना सशस्त्र प्रहरी र भारतीय सेनाको उद्धार टोली खटिएको थियो। नेपाली सेनाका अनुसार भित्रपट्टि एक्सकाभेटर र त्यसपछि गोताखोर सहितको टोलीले एउटा साँगुरो पालबाट प्रवेश गरी सुरुङको अन्तिम किनारासम्म खोजी कार्य गरेको थियो। सेनाले त्यहाँ फेला परेका 4 शव र 1 मानव अङ्ग हेलिकप्टर मार्फत त्रिशुली ल्याइएको जनाएको छ। यसअघि 15 समेत उक्त सुरुङबाट 1 शव तथा 1 मानव अङ्ग फेला परेको थियो। बाढीका कारण विस्थापित भएर विभिन्न होल्डिङ सेन्टरहरूमा बस्दै आएकाहरूमा रोगहरू फैलन नदिने यतिखेरको एउटा मुख्य चुनौती रहेको पाइन्छ। अस्थायी शिविरहरूमा स्वस्थ दिनचर्या कायम राख्न के गरिँदैछ? सुनौ नुवाकोटबाट शक्तिमाया तामाङले पठाएको यो रिपोर्ट।
7: बाढी प्रभावित क्षेत्रमा प्रदूषण बढी भएको कारण विभिन्न रोगहरू फैलिन नदिन हरेक होल्डिङ सेन्टरमा स्वास्थ्य कर्मीहरू खटाएको जनस्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख डाक्टर अन्जु कार्कीले बताए। उनका अनुसार विभिन्न होल्डिङ सेन्टरहरूमा ए अनमी तथा विद्यालय नर्सहरू खटाएको छ।
8: हामीले चाहिँ खाने पानीको कुरा, व्यक्तिगत वातावरणको सरसफाइको कुरा, त्यसको जीवित कारणले गर्दाखेरि पानी जन्ने रोग, वातावरण जन्ने रोग र व्यक्तिगत सरसफाइको कारणले हुँदाखेरि विभिन्न रोग लाग्ने हुँदाखेरि त्यो रोग नलागोस् भनेर रोकथामको लागि गर्नुपर्ने कार्यहरू चाहिँ गरिरहेको छ। नागरिकहरू पनि सचेत भएर ए यस्तो हुँदो रहेछ भन्नुहोस् भन्ने कारणले गर्दा हामीले स्वास्थ्य शिक्षा पनि दिइरहेको छौँ।
7: होल्डिङ सेन्टरमा नियमित चेक जाँच गर्नुका साथै हैजा विरुद्धको खोप अभियान चलिरहेको डाक्टर अन्जु कार्कीले बताए।
8: 1 भन्दा माथिको अब लगाउन हुने जस्तो ज्वरो आएको छ अथवा यस्तो खालको खोप दिँदाखेरि पहिला केही रियाक्सन भएको छ भने मिल्दैन, त्यो बाहेक सबैलाई नै लगाउने हो, हामीसँग पर्याप्त नै छ। त्यही भएर समुदाय लगायत सबै खोप केन्द्रहरूबाट यो खोप दिइरहेको छ।
7: होल्डिङ सेन्टरमा बस्दै आएकी नेमा याङछेन तामाङलाई ज्वरो आएर सामान्य चेक जाँच पश्चात औषधि खुवाएर राख्दा झन गाह्रो भएर नजिकैको हस्पिटल पुर्याउँदा टाइफाइड र डेङ्गु लागेको पुष्टि भएको उनकी छोरी कान्छीमाया तामाङले बताइन्।
9: डाक्टरले चेक गरेको अनि डेङ्गु र टाइफाइड देखायो रिपोर्टमा चाहिँ। मेन चाहिँ रेस्ट गरेर अनि औषधिहरू टाइममा खानदिनु भनेर लेखिदिनु भयो। पहिला त सबैजना सँगै थियो, अहिले चाहिँ डेङ्गु लागेपछि चाहिँ यहाँको दाइहरूले चाहिँ यता डेङ्गु लागेको मान्छेलाई त छुट्टै राख्नुपर्छ नत्र अरूहरूलाई सार्छ भनेर अनि मम्मी चाहिँ तल सेवा हाउसमा लिएर आइदिनु भएको थियो।
7: झाडापखला, डेङ्गु, ज्वरो, हैजा रोकथाम र नियन्त्रण गर्न शुद्ध पानी पिउने, झुलको प्रयोग गर्ने, सरसफाइमा ध्यान दिने, स्वच्छ खाना खाने, साबुन पानीले राम्रोसँग हात धुने जस्ता व्यवहार अपनाउन स्वास्थ्य कर्मीले सुझाव दिएका छन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
0: अन्त्यमा नेपाल बाहिरको एउटा विषय। युरोपेली आयोगकी अध्यक्षले क्यानाडालाई युरोपेली सङ्घ ईयूको पहिलो एसोसिएट सदस्य बनाउने प्रस्तावलाई समर्थन गरेकी छन्। उर्जुला फोन देर लायनले क्यानाडाका लागि ईयूको बाटो खुला गर्ने दिशामा आफूले काम गर्न चाहेको बुधबार युरोपेली संसदलाई बताइन्। बीबीसी विवरणमा आधारित रिपोर्ट गनी अन्सारीबाट।
3: युरोपेली आयोगकी अध्यक्षले विभिन्न महत्वपूर्ण क्षेत्रमा ईयू र क्यानाडा बीच सहकार्यको बाटो खुल्ला गर्न चाहेको उल्लेख गरेकी हुन्। गत साता क्यानाडाका प्रधानमन्त्री मार्क कार्नेले ईयूसँग आफ्नो देशले छुट्टै खालको सम्बन्ध स्थापित गर्न चाहेको बताएका थिए। द्विपक्षीय व्यापार तनावसँगै हाल क्यानाडा र अमेरिकाको सम्बन्धमा तिक्तता देखिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम उल्लेख नगरी उर्जुला फोन देर लायनले भनेकी छन्, क्यानाडालाई एक खालको सदस्यता दिने प्रस्ताव कसै विरुद्धको साझेदारी होइन, बरु हाम्रो साझा शक्ति हो। साझेदारीहरू युरोपका निम्ति रणनीतिक रोजाई हो, तर अन्तर्राष्ट्रिय विधिमा आधारित प्रणालीमा देखिएको टुटफुटको जवाफ पनि हो, उनले अगाडि थपिन्।
0: हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यहीं सकिन्छ। अब भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
10: This is our BBC World Service.com.

0: सैन्य समुदायमा
1: बिलाइन भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: पोटेको सिपाडीका कारण अभिभावक गुमाएका बालबालिकाको शिक्षादेखि आवाससम्मको जिम्मेवारी सरकारले लिने भएको छ। मन्त्री परिषद बैठकपछि संचारकर्मीका जिज्ञासाको जवाफ दिँदै सरकारका प्रवक्ता सस्मित पोखरेल
4: बाढी पीडित जो चाहिँ अहिले घरविहीन हुनुभएको छ उहाँलाई तत्कालको लागि जुन होल्डिङ सेन्टरमा राखिएको छ त्यहाँबाट चाहिँ अलिकति टेम्पोररी रेसिडेन्स गर्ने गरी पनि काम भइरहेको छ र जसको चाहिँ अहिले घर जग्गा पूर्ण रूपमा क्षति भएको छ उहाँलाई चाहिँ अन्य ठाउँमा कहाँ चाहिँ स्थानान्तरण गर्न सकिन्छ त्यसको लागि पनि भूमि मन्त्रालयबाट जग्गाहरूको खोजी कार्यहरू पनि त्यहाँबाट अगाडि भइरहेको छ। स्वास्थ्य मन्त्रालयले पनि प्रभावित नागरिकहरूको लागि निशुल्क स्वास्थ्य उपचार गरिरहेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयबाट अगाडिदेखि नै हामीले स्थानीय तहसँग पनि हामीले समन्वय गरिरहेका छौँ। हाम्रा इकाइहरू नुवाकोट र रसुवाका इकाइहरूसँग पनि समन्वय गरिरहेका छौँ। जो प्रभावित हुनुहुन्छ जसले बुवा आमा गुमाउनु भएको छ अथवा एउटा मात्र अभिभावक गुमाउनु भएको छ उहाँहरूलाई पूर्ण छात्रवृत्ति दिने आवासीय हिसाबमा सहित राख्नेको लागि हामीले चाहिँ लिस्टहरू पठाइदिन स्थानीय तह इकाइहरूलाई पनि भनेका छौँ र उहाँको चाहिँ पूर्ण जिम्मेवारी हामीले मन्त्रालयले लिने पनि भनिएका छौँ।
3: मन्त्री परिषद बैठकले शेयर कारोबारमा लाग्दै आएको पुँजीगत लाभ कर घटाएको छ। अब एक वर्षभन्दा कम अवधिमै बेच्ने व्यक्तिगत लगानीकर्तालाई नाफामा 3.5% र सो समयपछि बेच्नेलाई 5% कर लाग्ने सरकारका प्रवक्ता तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभएको छ।
4: नेपाल धितोपत्र बोर्डमा सूचीकरण भएको निकायको हितको निसर्गबाट प्राप्त लाभका धितोपत्र विनियम बजारको कार्य गर्ने निकायले प्राकृतिक व्यक्तिको हकमा 365 दिनभन्दा बढी अवधि स्वामित्वमा रहेको हितको लाभ रकमको 3.5% र 365 वा सोभन्दा कम अवधि स्वामित्वमा रहेको हितको लाभ रकमको 5% अग्रिम कर कायम गर्ने भनेको छ। यसभन्दा अगाडि 365 दिनभन्दा बढी स्वामित्वमा भएको लागि 7.5% थियो त्यसलाई घटाएर 3.5% ल्याइएको छ भने 365 वा सोभन्दा कम स्वामित्वमा भएको लागि 10% थियो त्यसलाई घटाएर 5% ल्याइएको छ।
3: अर्थ मन्त्रालयले केही दिन अघि सार्वजनिक गरेको 21 बुँदे कार्ययोजनामा लाभकर घटाउने बताएको थियो। यसै अनुसार मन्त्री परिषद बैठकले शेयर कारोबारमा लाग्ने पुँजीगत लाभकर घटाएको हो। बैठकबाट भएको यो निर्णय राजपत्रमा प्रकाशन भएपछि कार्यान्वयनमा आउनेछ। सरकारले चालु आर्थिक वर्ष 2083-84 बजेटमा शेयर कारोबारमा लाग्ने पुँजीगत लाभकर वृद्धि गरेको थियो। शेयर किनेर एक वर्षभन्दा कम अवधिमै बेच्नेलाई 10% र एक वर्ष कटेपछि बिक्री गर्नेलाई 7.5% पुँजीगत लाभकर लाग्ने व्यवस्था यसअघि थियो। सर्वोच्च अदालतले संविधानसँग बाझिएका प्रतिनिधि सभा नियमावलीका 2 नियम तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ। यो आदेशसँगै संविधान संशोधन सम्बन्धी विधेयक संविधान बमोजिम प्रतिनिधि सभा र राष्ट्रिय सभामा छुट्टाछुट्टै रूपमा 2/3 बहुमतबाट अनुमोदन हुनुपर्नेछ। संविधानमा भएको व्यवस्थासँग बाजिने गरी प्रतिनिधि सभाले प्रतिनिधि सभा नियमावली 2083 जारी गरेको थियो। रासोपाका सांसदहरूले बहुमतबाट नियमावली पारित गर्दा काँग्रेस एमाले लगायत विपक्षी नेताहरूले आपत्ति जनाएका थिए। प्रतिनिधि सभाबाट पारित नियमावलीका केही प्रावधानले दुई सदनात्मक व्यवस्थाको उल्लङ्घन गरेको र राष्ट्रिय सभाकै मान मर्दन भएको दावीसहित नेपाली काँग्रेसको राष्ट्रिय सभा संसदीय दलका नेता कमला पन्त लगायतले सर्वोच्चको संवैधानिक इजलासमा रिट निवेदन दर्ता गराउनु भएको थियो। यो दशैंमा सर्वसाधारणले 100 रूपियाँसम्मको खुद्रा नोटका लागि नेपाल राष्ट्र ब्याङ्क तथा ब्याङ्कहरूको शाखा कार्यालय धाउन नपर्ने भएको छ। दशैंलाई लक्षित गर्दै नेपाल राष्ट्र ब्याङ्कले एटीएम मेसिनहरूबाटै 100 रूपियाँका नोट झिक्न सकिने व्यवस्था मिलाउन ब्याङ्क तथा वित्तीय संस्थाहरूलाई पत्राचार गरेको राष्ट्र ब्याङ्ककी सूचना अधिकारी सुधा श्रेष्ठले जानकारी दिनुभएको छ। सर्वदलीय बैठकले उच्चस्तरीय राजनैतिक संयन्त्र बनाउने निर्णय गरेको छ। बैठकपछि राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता जगदीश खरेलले भोटेकोसी बाढी र त्यसपछिको खोजी उद्धार राहत पुनस्थापना र पुननिर्माणबारे समेत छलफल गर्ने गरी संयन्त्र गठन गर्ने निर्णय भएको जानकारी दिनुभएको छ। संयन्त्रमा नेपाली काँग्रेस नेकपा एमाले नेकपा श्रम संस्कृति पार्टी लगायतका राजनैतिक दलहरू समेटिने उहाँले जानकारी दिनुभयो। अर्थमन्त्री डाक्टर सोनी मुवाङले तीन दिने भारत भ्रमणमा जानुहुने भएको छ। भारत सरकारको निमन्त्रणामा उहाँ भारत जान लाग्नु भएको हो। आज बसेको मन्त्री परिषद बैठकले अर्थमन्त्री वाग्लेको भारत भ्रमण स्वीकृत गरेको हो। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: સૈન્ય સમુદાયમાં
1: રિલાયન્સ ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો.
3: सर्वोच्च अदालतले संविधानसँग बाजिएका प्रतिनिधि सभा नियमावलीका दुईवटा नियम तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ. यो आदेशसँगै संविधान संशोधन सम्बन्धी विधेयक संविधान बमोजिम प्रतिनिधि सभा र राष्ट्रिय सभामा छुट्टा छुट्टै रूपमा दुई तिहाई बहुमतबाट अनुमोदन हुनुपर्नेछ. संविधानमा भएको व्यवस्थासँग बाजिने गरी प्रतिनिधि सभाले प्रतिनिधि सभा नियमावली 2083 जारी गरेको थियो. रासोपा सांसदहरूले बहुमतबाट नियमावली पारित गर्दा कांग्रेस एमाले लगायत विपक्षी नेताहरूले आपत्ति जनाएका थिए. प्रतिनिधि सभाबाट पारित नियमावलीका केही प्रावधानले दुई सदनात्मक व्यवस्थाको उल्लंघन गरेको र राष्ट्रिय सभाकै मान मर्दन भएको दावीसहित नेपाली कांग्रेसको राष्ट्रिय सभा संसदीय दलका नेता कमला पन्त लगायतले संवैधानिक इजलासमा रिट निवेदन दर्ता गरेका थिए. भोटेकुसी बाढ़ीका कारण अभिभावक गुमाएका बालबालिकाको शिक्षादेखि आवाससम्मको जिम्मेवारी सरकारले लिने भएको छ. मन्त्री परिषद बैठकपछि संचारकर्मीका जिज्ञासाको जवाफ दिँदै सरकारका प्रवक्ता सस्मित पोखरेल,
4: बाढ़ी पीड़ित जो चाहिँ अहिले घरविहीन हुनुभएको छ उहाँलाई तत्कालको लागि जुन होल्डिङ सेन्टरमा राखिएको छ त्यहाँबाट चाहिँ अलिकति टेम्पोररी रेसिडेन्स गर्ने गरी पनि काम भइरहेको छ र जसको चाहिँ अहिले घर जग्गा पूर्ण रूपमा क्षति भएको छ उहाँलाई चाहिँ अन्य ठाउँमा कहाँ चाहिँ स्थानान्तरण गर्न सकिन्छ त्यसको लागि पनि भूमि मन्त्रालयबाट जग्गाहरूको खोजी कार्यहरू पनि त्यहाँबाट अगाडि भइरहेको छ. स्वास्थ्य मन्त्रालयले पनि प्रभावित नागरिकहरूको लागि निशुल्क स्वास्थ्य उपचार गरिरहेको छ. शिक्षा तथा खेलकुद मन्त्रालयबाट अगाडिदेखि नै हामीले स्थानीय तहसँग पनि हामीले समन्वय गरिरहेका छौँ. हाम्रा इकाइहरू नुवाकोट र रसुवाका इकाइहरूसँग पनि समन्वय गरिरहेका छौँ. जो प्रभावित हुनुहुन्छ, जसले बुवा आमा गुमाउनु भएको छ अथवा एउटा मात्र अभिभावक गुमाउनु भएको छ उहाँहरूलाई पूर्ण छात्रवृत्ति दिने आवासीय हिसाबमा सहित राख्नेको लागि हामीले चाहिँ लिस्टहरू पठाइदिन स्थानीय तह इकाइहरूलाई पनि भनेका छौँ र उहाँको चाहिँ पूर्ण जिम्मेवारी हामीले मन्त्रालयले लिने पनि भनिएका छौँ.
3: नेपाली कंग्रेसले महँगी र कालो बजारीको बिगबिगी चल्दा समेत मूक दर्शक बनेको भन्दै सरकारको आलोचना गरेको छ. आज प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै कांग्रेस सांसद अर्जुन नसिंह केसी,
5: यो अहिले देखिएका त्रासदी बाढी पहिरोको आडमा आम जनताको भान्सामाथि भइरहेको निर्लज्ज अस्वाभाविक र निरङ्कुश मूल्यवृद्धिले मौन बस्नु उपयुक्त देखिँदैन. संकटलाई नाफा कमाउने स्वर्णीय अवसर छान्दै कालो बजारीहरूले मौजातमा रहेको खाद्यान्नमा समेत आकाश छुने मूल्य बढाएका छन्. चामल प्रति बोरा 2700, सूर्यमुखी तेल रु 300, तोरीको तेल 460, चिनी 140 र मासु 1700 पुर्याएको छ. सागपात फलफूल सर्वसाधारणले किनेर खान सक्ने स्थिति छैन. अर्कोतर्फ काठमाडौँ उपत्यकामा दैनिक 40,000 सिलिन्डर ग्यासको माग हुँदा आपूर्ति आधा भन्दा कम छ. घण्टौं लाइन बस्दा पनि ग्यास नपाइने तर कालो बजारमा सजिलैसँग 2600 रुपियाँ पाइने जुन खालको स्थिति छ यसले राज्यको अस्तित्व र उपस्थितिलाई गम्भीर रूपबाट प्रश्न उठाएको छ. यो अस्वाभाविक बजार चक्र संकटको आडमा रचिएको घिनौना लुट हो. अनुगमन निकायहरू मुख दर्शक र निरीय बन्नु सरकारको घोर गैर जिम्मेवारीपन हो.
3: सांसद केसीले जनमतलाई मनमोसी शासन शैलीको लाइसेन्स नबुझ्न चेतावनी समेत दिनुभएको छ.
5: झन्डै दुई तिहाई बहुमत प्राप्त यो सरकार, यसको सुशासन, विधिको शासन, पारदर्शिता, जनताको जीवनको रक्षाको लागि दिएको जनादेश हो. यो बिजौलियालाई पोख्ने र अकर्मण्य बन्ने लाइसेन्स कदापि होइन. हामीले जे गरे नि हुन्छ, यो हामीले प्राप्त गरेर लाइसेन्स हो भन्ने हो भने दुःखद हुन्छ.
3: रासोपाकै सांसदहरूले पनि महँगी र यातायातको अव्यवस्था प्रति सरकारको आलोचना गरेका छन्. सांसद रमेश प्रसाई,
6: एकातिर देश विपदले छटपटाइरहेको बेला अर्कोतिर बजार उद्दण्ड भयो र मेरै सरकारको पालामा महँगीले अग्रगामी छलाङ लगायो. प्याज, चिनी, चामल, तेल हरेक चिजको भाउ बढ्यो. चिल्ला गाडी चढ्नेहरूलाई फरक परेन, तर हामी जस्ताको त ढाड सेकियो. त नयाँ उद्योग मन्त्री आउनु भएको छ, नयाँ जोगीले धेरै खरानी घस्छ भन्ने जस्तो होइन कि यो कालो बजारी नियन्त्रण गर्नका लागि साँच्चीकै नयाँ किसिमको भूमिका उहाँले निर्वाह गर्न सक्नुहोस्. अर्कोतर्फ राजधानीका सार्वजनिक सवारी साधनहरूमा भेडा बाख्रा कोचे जस्तो क्षमता भन्दा बढी मान्छे कोचेर ओसारिँदैछ. यसतर्फ म गृह मन्त्रालय र यातायात मन्त्रालयको गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु कि राजधानीमा पनि ट्राफिक व्यवस्थापन गर्न हाम्रो सामर्थ्य नपुगेको हो र
3: अमेरिकाको तल्लो सदनले इरान विरूद्धको युद्ध अन्त्य गर्ने प्रस्ताव तेस्रो पटक पारित गरेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कांग्रेसको अनुमति बिना सैन्य कार्यवाही जारी राख्नबाट रोक्ने उद्देश्यले ल्याइएको यो युद्ध सम्बन्धी अधिकार वार वापस प्रस्ताव पारित भएको हो। अमेरिकामा आउँदो नोभेम्बरमा मध्यावधि चुनाव हुँदैछ। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: સન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બનહોસ
2: ફ્લાય બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો.
3: शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले बोटेकुसी बाढ़ीबाट प्रभावित क्षेत्रमा रहेका होल्डिङ सेन्टरको स्थलगत अनुगमन गर्ने भएको छ. आज बसेको समितिको बैठकले नुवाकोट, धादिङ र काठमाडौँका होल्डिङ सेन्टरको अनुगमन गर्ने निर्णय गरेको हो. समिति सभापति ओजस्वी शेरचन्द:
4: समितिबाट होल्डिङ सेन्टरको अनुगमन 2083 असोज 3 र 4 गते हुने बेहोरा जानकारी गराउँदछु. अनुगमनको क्रममा पहिलो चरणमा नुवाकोट, धादिङ र काठमाडौँमा रहेका होल्डिङ सेन्टरहरूको अनुगमन गर्ने, थोरै भन्दा थोरै सदस्य समावेश हुने गरी धादिङको लागि एउटा, नुवाकोटको लागि एउटा गरी काठमाडौँका होल्डिङ सेन्टरको लागि अलग्गै संसदीय अनुगमन टोली रहनेछ. कुनै एक स्थानमा जाने सदस्यले अर्को स्थानमा नदोरिने नीति अनुरूप नुवाकोटका होल्डिङ सेन्टरको लागि अनुगमनका देहाय बमोजिमका सदस्यहरू रहने गरी प्रस्ताव गर्दछु. पहिलो चरणमा यो फेज वानको लागि हो. हामी फेज टूमा पनि जान्छौँ. फेज टू भनेको पनि जब सदन नचलिरहेको हुन्छ त्यही डेटहरूमा जान्छौँ, जुन चाहिँ 8 देखि 12 गतेसम्म छ.
3: समितिले आगामी दिनमा अन्य जिल्लामा समेत विभिन्न विषयमा स्थलगत अनुगमन गर्ने निर्णय गरेको छ. रासोपा सांसद गणेश कार्कीले संसद र सांसदको भूमिका र हैसियतमाथि नै प्रश्न उठाउनु भएको छ.
5: सरकारले संसदलाई पुतली झैं नचाहेको भन्दै सांसद कार्कीले सदनको भूमिकामाथि नै प्रश्न उठाउनु भएको हो.
6: हाम्रो लोकतन्त्र शक्ति पृथकीकरणको विशेषता अंगाल छ. शक्ति पृथकीकरणमा भनिन्छ न्यायपालिका, सरकार र संसद. तर यो कागजी मात्र हो. व्यवहारमा त सरकार कुसुले र संसद कठपुतली भएको छ. यो शक्ति पृथकीकरण संसदले सरकारको बिजनेस पर्खेरै समय बिताउने हो. सरकारले जे ल्याए पनि सरकार बनाउने पार्टीका सांसदले समर्थक गर्नै पर्ने र विपक्षी भनिने दलहरूको सांसदहरूले विरोध आलोचना गर्नै परिरहने. यहाँ भएका एकजना बाहेक सबै सदस्यहरू कुनै न कुनै पार्टीबाट आएका छौँ. पार्टी र संसदीय दलको केही सीमा र अनुशासन हुनुपर्छ, सही हो. तर त्यो सीमालाई सिक्रे बनाएर सांसद जति सबै कठपुतली मात्रै बन्नुपर्ने हो र
5: सांसद कार्कीले सांसदहरूको हैसियतमाथि समेत प्रश्न उठाउनु भएको छ.
6: हामी कहिले सांसदको मूल्याङ्कन पनि गलत आधारमा गरिरहेका हुन्छौँ. कति अध्ययन गर्यो, कति गम्भीर बहस गर्यो, कति प्रभावकारी संशोधन प्रस्ताव राख्यो, कति राम्रो कानुन निर्माणमा योगदान पुर्यायो भन्ने भन्दा कति चर्चामा आयो, कति विवादमा देखियो वा सामाजिक सञ्जालमा कति चर्चा भयो भन्ने आधारले मूल्याङ्कन हुन थालेको छ. यो पनि एक प्रकारले सम्पन्न बन्ने भन्दा सम्पन्न देखिने प्रवृत्तिकै राजनीतिक रूप होइन. यस्तो हुन नदिन. सांसदको बिजनेस संसदबाट नै उत्पन्न हुन सक्नुपर्छ. सरकारको मुख ताकेर बस्ने प्रवृत्ति हटाउनै पर्छ. अहिले संसद यति एआईमय भएको छ कि अब संसदमा कसैले ओए म एआई हुँ रे भन्न मात्रै बाँकी छ.
3: नेपाली काँग्रेसका सभापति गगन थापाले प्रधानमन्त्रीको कार्यशैलीप्रति प्रश्न उठाउनु भएको छ. सर्वदलीय बैठकबाट निस्किँदै गर्दा सभापति थापा:
7: संसद प्रतिको प्रधानमन्त्रीजीको जुन खालको रवैया देखिन्छ, सकेसम्म संसदलाई पूर्ण रूपमा व्यवस्था गर्ने, संसदभित्र आजसम्म मलाई लागेसम्म प्रमुख प्रतिपक्ष दलको नेताले बोलेको बेलामा उहाँको उपस्थित छ भन्ने लाग्दैन. त्यसैले सकेसम्म संसदको संस्थालाई नै धेरै त्यसलाई भाव नदिने भन्छ नि, त्यो खालको रवैया रहेको हुनाले गर्दा यत्रो संसदीय समिति हामीले बनाउने भन्यौँ, यत्रो जिम्मेवारी पनि दिएका छौँ, तर प्रधानमन्त्रीजीले नै यो संसदीय समितिलाई त्यसको मान राख्नु भएन, त्यसको मर्यादा राख्नु भएन, यसरी नै हेपी राख्नुभयो, यसरी नै व्यवस्था गर्नुभयो भने चाहिँ त्यो बेलामा चाहिँ के गर्ने हो त. राज्यसभाका सभापतिजीलाई बैठक राखेकोलाई धन्यवाद पनि भनेका छौँ. सँगसँगै तपाईँकै दलको नेता प्रधानमन्त्री हुनुभएको हुनाले गर्दा यो कुराको नि हेका राख्नु होला.
3: अब खबर फटाफट.
8: खानेपानीको चरम अभाव झेल्दै आएका बागलुङ अर्बावदी गाउँका 36 घरमा शुद्ध खानेपानी पुग्यो. बागलुङ 10 को पर्यटकीय गाउँ भकुण्डेको अर्बावदीका घर घरमा धारा पर्याउन गोर्खा वेलफेयर ट्रस्टको 58,50,000 र उपभोक्ताको 9,76,000 लगानी. 2070 सालमा 11,26,00,000 ठेक्का लिएर काम अलपत्र पार्ने मकवानपुरको मृत सञ्जीवनी निर्माण सेवासँगको सम्झौता तोडेपछि नारायणघाट मुगलिन सड़क खण्डको घुमाउने घाटमा निर्माणाधीन पुलको नयाँ ठेक्का लाग्दै घुमाउनेको पुल निर्माणका लागि बोलपत्र आह्वान गर्न यो वर्ष 1,50,00,000 विनियोजन. अतुवागढी गाउँपालिकामा भेडा पालन गर्ने किसानका लागि अनुदानको व्यवस्था. वडा नम्बर 3 मा भेडा पालन प्रोत्साहन गर्न 2,70,000 अनुदान. अनुदानपछि वडाका 12 जना मिलेर भेडा पालनमा जुट्दै. झापाको मेची नगर 3 तेलपानीको धानबारीमा मरेको जंगली हात्ती फेला पर्यो. गएको 16 वर्ष यता झापामा मात्रै 28 जंगली हात्ती मृत भेटिए. गोर्खामा हुलाक मार्फत घर घरमै र आदानी सेवा विस्तार. वैशाख 15 यता 600 जनाले फारम भरेकोमा 550 जनाले घरमै राहदानी बुझे. घरमै राहदानी लिनका लागि 55 रुपियाँको हुलाक टिकट टाँसेपछि थप शुल्क तिर्न नपर्ने. र कास्कीको माछापोछ्रे गाउँपालिकामा दूध उत्पादन अनुदान कार्यक्रम प्रभावकारी बन्दै माछापोछ्रे तीन घाचोकबाट मात्रै दैनिक 3,000 लिटर दूध पोखरा बजार पुग्दै गएको वर्ष 44 लाख लिटर दूधका लागि
3: अहिलेसम्मका खबर यति नै नमस्कार।
2: यो BFBS

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો
0: ગોરખા રેડિયો.
3: सर्वोच्च अदालतले संविधानसँग बाँचिएका प्रतिनिधि सभा नियमावलीका दुईवटा नियम तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ. यो आदेशसँगै संविधान संशोधन सम्बन्धी विधेयक संविधान बमोजिम प्रतिनिधि सभा र राष्ट्रिय सभामा छुट्टा छुट्टै रूपमा दुई तिहाई बहुमतबाट अनुमोदन हुनुपर्नेछ. संविधानमा भएको व्यवस्थासँग बाजिने गरी प्रतिनिधि सभाले प्रतिनिधि सभा नियमावली 2083 जारी गरेको थियो. रासोपा सांसदहरूले बहुमतबाट नियमावली पारित गर्दा कांग्रेस एमाले लगायत विपक्षी नेताहरूले आपत्ति जनाएका थिए. प्रतिनिधि सभाबाट पारित नियमावलीका केही प्रावधानले दुई सदनात्मक व्यवस्थाको उल्लंघन गरेको र राष्ट्रिय सभाकै मानमर्दन भएको दावीसहित नेपाली कांग्रेसको राष्ट्रिय सभा सदस्य दलका नेता कमला पन्त लगायतले संवैधानिक इजलासमा रिट निवेदन दर्ता गरेका थिए. नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्रीको कार्यशैलीप्रति प्रश्न उठाउनु भएको छ. सर्वदलीय बैठकबाट निस्कदै गर्दा सभापति थापा,
4: संसद प्रतिको प्रधानमन्त्रीजीको जुन खालको रवैया देखिन्छ, सकेसम्म संसदलाई पूर्ण रूपमा व्यवस्था गर्ने, संसदभित्र आजसम्म मलाई लागेसम्म प्रमुख प्रतिपक्षी दलको नेताले बोलेको बेलामा उहाँको उपस्थित छ भन्ने लाग्दैन. त्यसैले सकेसम्म संसदको संस्थालाई नै धेरै त्यसलाई भाव नदिने भन्छ नि, त्यो खालको रवैया रहेको हुनाले गर्दा यत्रो संसदीय समिति हामीले बनाउने भन्यौँ, यत्रो जिम्मेवारी पनि दिएका छौँ, तर प्रधानमन्त्रीजीले नै यो संसदीय समितिलाई त्यसको मान राख्नु भएन, त्यसको मर्यादा राख्नु भएन, यसरी नै हेपी राख्नुभयो, यसरी नै व्यवस्था गर्नुभयो भने चाहिँ त्यो बेलामा चाहिँ के गर्ने हो त. राज्यसभाका सभापतिजीलाई बैठक राखेकोलाई धन्यवाद पनि भनेका छौँ, सँगसँगै तपाईँकै दलको नेता प्रधानमन्त्री हुनुभएको हुनाले गर्दा यो कुराको पनि हेका राख्नु होला.
3: यो दशैंमा सर्वसाधारणले 100 सम्मको खुद्रा नोटका लागि नेपाल राष्ट्र बैंक तथा बैंकहरूको शाखा कार्यालय धाउन नपर्ने भएको छ. दशैंलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले एटीएम मेसिनहरूबाटै 100 रूपियाँका नोट झिक्न सकिने व्यवस्था मिलाउन बैंक तथा वित्तीय संस्थाहरूलाई पत्राचार गरेको राष्ट्र बैंककी सूचना अधिकारी सुधा श्रेष्ठले जानकारी दिनुभएको छ. राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले बैंकहरूलाई पत्र पठाउँदै 100 रूपियाँको नोट एटीएमबाट निकाल्न सकिने गरी व्यवस्थापन मिलाउन आग्रह गरेको हो. अब बैंकहरूले एटीएम मेसिनमा 100 रूपियाँका नोट मिलाएर राख्न साथ नोट झिक्न पाइनेछ. साना दरका नोटको एटीएम व्यवस्थापनसँगै राष्ट्र बैंकले डिजिटल दक्षिणा तथा विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्ने आफ्नो नीतिलाई निरन्तरता दिएको बताएको छ. मन्त्री परिषद बैठकले शेयर कारोबारमा लाग्दै आएको पूँजीगत लाभ कर घटाएको छ.
5: अब एक वर्षभन्दा कम अवधिमै बेच्ने व्यक्तिगत लगानीकर्तालाई नाफामा 3.5% र सो समयपछि बेच्नेलाई 5% कर लाग्ने सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभएको छ.
6: नेपाल धितोपत्र बोर्डमा सूचीकरण भएको निकायको हितको निसर्गबाट प्राप्त लाभका धितोपत्र विनियम बजारको कार्य गर्ने निकायले प्राकृतिक व्यक्तिको हकमा 365 दिन भन्दा बढी अवधि स्वामित्वमा रहेको हितको लाभ रकमको 3.5% र 365 वा सोभन्दा कम अवधि स्वामित्वमा रहेको हितको लाभ रकमको 5% अग्रिम कर कायम गर्ने भनेको छ. यसभन्दा अगाडि 365 दिनभन्दा बढी स्वामित्वमा भएको लागि 7.5% थियो, त्यसलाई घटाएर 3.5% ल्याइएको छ भने 365 वा सोभन्दा कम स्वामित्वमा भएको लागि 10% थियो, त्यसलाई घटाएर 5% ल्याइएको छ.
5: अर्थ मन्त्रालयले केही दिन अघि सार्वजनिक गरेको 21 बुँदे कार्ययोजनामा लाभकर घटाउने बताएको थियो. यसै अनुसार मन्त्री परिषद बैठकले शेयर कारोबारमा लाग्ने पुँजीगत लाभकर घटाएको हो. यो निर्णय राजपत्रमा प्रकाशन भएपछि कार्यान्वयनमा आउनेछ. सरकारले चालू आर्थिक वर्ष 2083-84 बजेटमा शेयर कारोबारमा लाग्ने पुँजीगत लाभकर वृद्धि गरेको थियो. शेयर किनेर 1 वर्षभन्दा कम अवधिमै बेच्नेलाई 10% र 1 वर्ष कटेपछि बिक्री गर्नेलाई 7.5% पुँजीगत लाभकर लाग्ने व्यवस्था यसअघि थियो.
3: अमेरिकाको तल्लो सदनले इरान विरूद्धको युद्ध अन्त्य गर्ने प्रस्ताव तेस्रो पटक पारित गरेको छ. राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कांग्रेसको अनुमति बिना सैन्य कार्यवाही जारी राख्नबाट रोक्ने उद्देश्यले ल्याइएको यो युद्ध सम्बन्धी अधिकार वार पावर्स प्रस्ताव पारित भएको हो। यसअघि पनि यस्तै किसिमका प्रस्तावहरू दुई पटक तल्लो सदनबाट पारित भएका थिए। अमेरिकामा आउँदो नोभेम्बरमा मध्यावधि चुनाव हुँदैछ। अमेरिकाको तल्लो र माथिल्लो सदनमा कसको नियन्त्रण रहने भन्ने टुङ्गो यही निर्वाचनले लगाउनेछ। यसपटकको निर्वाचनमा इरान द्वन्द प्रमुख चुनावी एजेण्डा बन्ने देखिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્હોસ
2: ફ્લાય BFBS
1: યુ BFBS ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો
3: ભોટેકુસી બાડી पछि सब व्यवस्थापनमा देखिएको चुनौतीलाई सम्बोधन गर्न पोखरामा सब गृह निर्माण गरिएको छ। नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको पहलमा जिल्ला प्रशासन कार्यालयको कन्टेनरलाई मर्मत तथा आवश्यक संरचना थप गरी बुधबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई हस्तान्तरण गरिएको हो। प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरूङले प्रतिष्ठानका फोरेन्सिक विभाग प्रमुख डाक्टर मदन प्रसाद बराललाई चाबी हस्तान्तरण गर्नुभएको हो। भोटेकुसी बाढीपछि ठूलो मानवीय क्षति हुँदा मृतकको सब पहिचान संरक्षण तथा आफन्तलाई हस्तान्तरण गर्न कठिनाई देखिएको थियो। बाढीपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल ल्याइएका 102 शवलाई एक साता शवगृहमा राखेर पहिचान नभएका 81 शव सुरक्षित रूपमा व्यवस्थापन गरिएको थियो। शवगृहमा 24 शव राख्न सकिने र लामो समयसम्म व्यवस्थापन गर्न सकिने बताइएको छ। प्राकृतिक विपद तथा अन्य घटनामा मृत्यु भएका व्यक्तिको शव सुरक्षित राख्ने, पहिचान गर्ने र शव परीक्षण तथा अन्तिम संस्कारका लागि व्यवस्थित रूपमा राखिने बताइएको छ। छापामा असोज 5 गतेदेखि जापानिज इन्सेफ्लाइटिस जेई विरूद्ध 5,00,000 भन्दा बढ़ी नागरिकलाई खोप दिने भएको छ। जिल्ला स्वास्थ्य कार्यालय झापाले असोज 5 देखि 15 गतेसम्म जिल्लाका 15 स्थानीय तहका 30 वर्षमाथिका नागरिकलाई खोप अभियान सञ्चालन गर्न लागेको हो। कार्यालय प्रमुख ब्रिज कुमार दासका अनुसार अभियानका लागि 5,70,000 डोज खोप प्राप्त भएको छ। स्थानीय तहसँगको समन्वय, स्वास्थ्यकर्मीको अभिमुखीकरण तथा खोप केन्द्र व्यवस्थापन लगायतका तयारी पूरा भइसकेको छ। जिल्लाका 131 वडामा 900 खोप केन्द्र स्थापना गरी खोप सेवा सञ्चालन गरिनेछ। अभियानमा करिब 500 स्वास्थ्य कर्मी, 611 महिला स्वास्थ्य स्वयंसेविका र 3,000 भन्दा बढ़ी स्वयंसेवक परिचालन हुनेछन्। देशभरमै झापामा जेई संक्रमण उच्च रहेकाले यहाँबाटै खोप अभियान सञ्चालन गर्न लागि कार्यालयले जनाएको छ। झापामा हालसम्म 13 जनामा जेई संक्रमण पुष्टि भएकामा 7 जनाको मृत्यु भइसकेको छ। रासोपाकै सांसदहरूले पनि महँगी र यातायातको अव्यवस्थाप्रति सरकारको आलोचना गरेका छन्। सांसद रमेश प्रसाई:
4: एकातिर देश विपदले छटपटाइरहेको बेला अर्कोतिर बजार उद्दण्ड भयो र मेरै सरकारको पालामा महँगीले अग्रगामी छलाङ लगायो। प्याज, चिनी, चामल, तेल हरेक चिजको भाउ बढ्यो। चिल्ला गाडी चढ्नेहरूलाई फरक परेन, तर हामी जस्ताको त ढाड सेकियो त। नयाँ उद्योग मन्त्री आउनु भएको छ, नयाँ जोगीले धेरै खरानी घस्छ भन्ने जस्तो होइन कि यो कालो बजारी नियन्त्रण गर्नका लागि साँच्चीकै नयाँ किसिमको भूमिका उहाँले निर्वाह गर्न सक्नुहोस्। अर्कोतर्फ राजधानीका सार्वजनिक सवारी साधनहरूमा भेडा बाख्रा कोचे जस्तो क्षमता भन्दा बढी मान्छे कोचेर ओसारिँदैछ। यसतर्फ म गृह मन्त्रालय र यातायात मन्त्रालयको गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु कि राजधानीमा पनि ट्राफिक व्यवस्थापन गर्न हाम्रो सामर्थ्य नपुगेको हो र
3: रासोपा सांसद गणेश कार्कीले संसद र सांसदको भूमिका र हैसियतमाथि नै प्रश्न उठाउनु भएको छ।
5: सरकारले संसदलाई पुतली झैं नचाहेको भन्दै सांसद कार्कीले सदनको भूमिकामाथि नै प्रश्न उठाउनु भएको हो।
6: हाम्रो लोकतन्त्र शक्ति पृथकीकरणको विशेषता अंगाल छ। शक्ति पृथकीकरणमा भनिन्छ न्यायपालिका, सरकार र संसद, तर यो कागजी मात्र हो। व्यवहारमा त सरकार कुसुले र संसद कठपुतली भएको छ। यो शक्ति पृथकीकरण, संसदले सरकारको बिजनेस पर्खेरै समय बिताउने हो। सरकारले जे ल्याए पनि सरकार बनाउने पार्टीका सांसदले समर्थक गर्नै पर्ने र विपक्षी भनिने दलहरूको सांसदहरूले विरोध आलोचना गर्नै परिरहने। यहाँ भएका एकजना बाहेक सबै सदस्यहरू कुनै न कुनै पार्टीबाट आएका छौँ। पार्टी र संसदीय दलको केही सीमा र अनुशासन हुनुपर्छ, सही हो, तर त्यो सीमालाई सिक्री बनाएर सांसद जति सबै कठपुतली मात्रै बन्नुपर्ने हो र
5: सांसद कार्कीले सांसदहरूको हैसियतमाथि समेत प्रश्न उठाउनु भएको छ।
6: हामी कहिले सांसदको मूल्याङ्कन पनि गलत आधारमा गरिरहेका हुन्छौँ। कति अध्ययन गर्यो, कति गम्भीर बहस गर्यो, कति प्रभावकारी संशोधन प्रस्ताव राख्यो, कति राम्रो कानुन निर्माणमा योगदान पुर्यायो भन्ने भन्दा कति चर्चामा आयो, कति विवादमा देखियो वा सामाजिक सञ्जालमा कति चर्चा भयो भन्ने आधारले मूल्याङ्कन हुन थालेको छ। यो पनि एक प्रकारले सम्पन्न बन्ने भन्दा सम्पन्न देखिने प्रवृत्तिकै राजनीतिक रूप होइन। यस्तो हुन नदिन। सांसदको बिजनेस संसदबाट नै उत्पन्न हुन सक्नुपर्छ। सरकारको मुख ताकेर बस्ने प्रवृत्ति हटाउनै पर्छ। अहिले संसद यति एआईमय भएको छ कि अब संसदमा कसैले ओए म एआई हुँ रे भन्न मात्रै बाँकी छ।
3: नेपाल र बङ्गलादेशबीच पहिलो टी20 श्रृङ्खला हुने भएको छ। 2027 मार्चमा 3 खेलको सिरिज हुन लागेको नेपाल क्रिकेट संघले जनाएको छ। अहिलेसम्मका खबर यति नै, नमस्कार।
1: यो BFBS गोर्खा रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: રિલાયન ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બનહોસ
2: ફ્લાય બીએફબીએસ
1: યુ બીએફબીએસ ગોખા રેડિયો
0: ગોખા રેડિયો.
3: भुटेको सिबाडीका कारण अभिभावक गुमाएका बाल बालिकाको शिक्षादेखि आवाससम्मको जिम्मेवारी सरकारले लिने भएको छ. मन्त्री परिषद बैठकपछि संचारकर्मीका जिज्ञासाको जवाफ दिँदै सरकारका प्रवक्ता सस्मित पोखरेल,
4: बाढी पीड़ित जो चाहिँ अहिले घरविहीन हुनुभएको छ उहाँलाई तत्कालको लागि जुन होल्डिङ सेन्टरमा राखिएको छ त्यहाँबाट चाहिँ अलिकति टेम्पोररी रेसिडेन्स गर्ने गरी पनि काम भइरहेको छ र जसको चाहिँ अहिले घर जग्गा पूर्ण रूपमा क्षति भएको छ उहाँलाई चाहिँ अन्य ठाउँमा कहाँ चाहिँ स्थानान्तरण गर्न सकिन्छ त्यसको लागि पनि भूमि मन्त्रालयबाट जग्गाहरूको खोजी कार्यहरू पनि त्यहाँबाट अगाडि भइरहेको छ. स्वास्थ्य मन्त्रालयले पनि प्रभावित नागरिकहरूको लागि निःशुल्क स्वास्थ्य उपचार गरिरहेको छ. शिक्षा तथा खेलकुद मन्त्रालयबाट अगाडिदेखि नै हामीले स्थानीय तहसँग पनि हामीले समन्वय गरिरहेका छौँ. हाम्रा इकाइहरू नुवाकोट र रसुवाका इकाइहरूसँग पनि समन्वय गरिरहेका छौँ. जो प्रभावित हुनुहुन्छ, जसले बुवा आमा गुमाउनु भएको छ अथवा एउटा मात्र अभिभावक गुमाउनु भएको छ उहाँहरूलाई पूर्ण छात्रवृत्ति दिने आवासीय हिसाबमा सहित राख्नेको लागि हामीले चाहिँ लिस्टहरू पठाइदिन स्थानीय तह इकाइहरूलाई पनि भनेका छौँ र उहाँको चाहिँ पूर्ण जिम्मेवारी हामीले मन्त्रालयले लिने पनि भनिएका छौँ.
3: सोलुखुम्बुको सोताङ गाउँपालिकाको उपाध्यक्ष अन्जु नाथ छिरिङ राई विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ. अख्तियारले उपाध्यक्ष राई र उनका छोरा सुनिल नाथ छिरिङ राई विरूद्ध विशेष अदालतमा आरोप पत्र दायर गरेको हो. आर्थिक वर्ष 2080-81 सञ्चालन भएको झाका सिलाई बुनाई सम्बन्धी 90 दिने तालिममा प्रशिक्षकको काम दिलाए बापत 45,000 रूपियाँ घुस लिएको आरोप छ. उपाध्यक्ष राईले घुस रकम आफ्ना छोरा सुनिलको बैंक खाताको क्यूआर कोड मार्फत पठाउन लगाएको अख्तियारको अनुसन्धानबाट खुलेको छ. आमा छोराकै मिलिमत्तोमा घुस लिएको र दिलाएको पुष्टि भएपछि आयोगले दुवैजनालाई 45,000 रूपियाँ बिगो कायम गर्दै कैद र जरिमानाको माग दावी सहित मुद्दा दायर गरेको हो. सरकारले बाढ़ीबाट प्रभावित रसुवा नुवाकोट र धादिङका परिवार तथा व्यवसायीलाई विद्युत सेवामा तत्काल राहत दिने घोषणा गरेको छ. विपदको बेला प्रभावित नागरिकलाई राज्यको तर्फबाट राहतको अनुभूति दिलाउने उद्देश्यले विद्युत सेवामा सहुलियत दिन लागेको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठको सचिवालयले जनाएको छ. नेपाल विद्युत प्राधिकरण संचालक समितिको बैठकले बोटे कोशी नदीमा गएको बाढ़ीबाट क्षति पुगेका ग्राहकका हकमा भदौ महिनादेखिको न्यूनतम विद्युत बिलिङ नगर्ने निर्णय गरेको छ. साथै क्षतिग्रस्त घर व्यवसाय तथा उद्योग लगायतका ग्राहकको विद्युत मिटरको लगत कट्टा समेत गरिने भएको छ. विद्युत मिटरको लगत कट्टा गरिएका प्रभावित ग्राहकले पुनः नयाँ मिटर माग गरेमा प्राधिकरणले निशुल्क दिने निर्णय भएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ. कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले बेरुजु घटाउन र बजेट कार्यान्वयनमा देखिएका समस्या समाधानका लागि सबै उपाय अपनाउने बताउनु भएको छ. मुख्यमन्त्री कार्यालयले बुधबार सुर्खेतमा आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले प्रदेशको समग्र विकास र बजेट खर्च बनाउन कर्मचारी प्रशासनले द्रुततर गतिमा काम गर्नुपर्नेमा जोड़ दिनुभएको हो. मुख्यमन्त्री कार्यालयले नै सन्तोषजनक प्रगति नगरे अन्यमा खास प्रगति नहुने भन्दै उहाँले पूँजीगत खर्च बढ़ाउन सबै अवरोध हटाउनुपर्नेमा जोड़ दिनुभयो. स्थानीय तहसँगको सहकार्य र कर्मचारीको काममा गति बढ़ाएर वित्तीय प्रगतिमा सुधार ल्याउनुपर्ने उहाँको भनाइ छ. अब खबर फटाफट.
5: खानेपानीको चरम अभाव झेल्दै आएका बागलुङ अर्बावदी गाउँका 36 घरमा शुद्ध खानेपानी पुग्यो. बागलुङ 10 पर्यटकीय गाउँ भकुण्डेको अर्बावदीका घर घरमा धारा पर्याउन गोर्खा वेलफेयर ट्रस्टको 58,50,000 र उपभोक्ताको 9,76,000 लगानी. 2070 सालमा 11,26,00,000 ठेक्का लिएर काम अलपत्र पार्ने मकवानपुरको मृत सञ्जीवनी निर्माण सेवासँगको सम्झौता तोडेपछि नारायणघाट मुगलिन सड़क खण्डको घुमाउने घाटमा निर्माणाधीन पुलको नयाँ ठेक्का लाग्दै घुमाउनेको पुल निर्माणका लागि बोलपत्र आह्वान गर्न यो वर्ष 1,50,00,000 विनियोजन. अतुवागढी गाउँपालिकामा भेडा पालन गर्ने किसानका लागि अनुदानको व्यवस्था. वडा नम्बर 3 भेडा पालन प्रोत्साहन गर्न 2,70,000 अनुदानपछि वडाका 12 मिलेर भेडा पालनमा जुट्दै. झापाको मेची नगर 3 तेलपानीको धानबारीमा मरेको जंगली हात्ती फेला पर्यो. गएको 16 वर्ष यता झापामा मात्रै 28 जंगली हात्ती मृत भेटिए. गोर्खामा हुलाक मार्फत घर घरमै राहदानी सेवा विस्तार। वैशाख 15 यता 600 जनाले फारम भरेकोमा 550 जनाले घरमै राहदानी बुझे। घरमै राहदानी लिनका लागि 55 रुपियाँको हुलाक टिकट टाँसेपछि थप शुल्क तिर्न नपर्ने।
3: अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: यो PFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बिलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: कोटेको सिबारीमा परेर जुम्लाका 63 जना अझै सम्पर्क विहीन रहेका छन्। प्रमुख जिल्ला अधिकारी तेज प्रकाश प्रसाईका अनुसार 93 जना सम्पर्क विहीन भएकामा 30 जना सम्पर्कमा आएका छन्। बाँकी 63 जना अझै सम्पर्क विहीन रहेको उहाँले जानकारी दिनुभयो। पातारासी गाउँपालिकाका मात्रै 49 जना सम्पर्क विहीन भएका छन्। उनीहरू रसुवाको हाकुबेसीबाट बेपत्ता भएको स्थानीय भक्त बुढाले जानकारी दिनुभयो। गाउँपालिकाले बेपत्ता नागरिकका परिवारलाई पहिलो चरणमा राहत उपलब्ध गराएको छ। प्रति परिवार 41,000 का दरले राहत उपलब्ध गराइएको गाउँपालिकाका अध्यक्ष पूर्ण सिंह बहुराले जानकारी दिनुभयो। पालिकाको कार्यविधि अनुसार तत्काल 30,000 र सहयोगीले दिएको 11,000 थपी सहयोग उपलब्ध गराइएको हो। त्यस्तै खाद्यान्न उपलब्ध गराइएको गाउँपालिकाका उपाध्यक्ष जनमाया रोकाएको भनाई छ। स्थानीय जङ्गवीर बोहराको गुवाईमा संकलित 5,77,000 र पालिकाको 14,77,000 गरी 20,47,000 राहत उपलब्ध भएको गाउँपालिकाले जनाएको छ। सरकारले बाढ़ीबाट प्रभावित रसुवा नुवाकोट र धादिङका परिवार तथा व्यवसायीलाई विद्युत सेवामा राहत दिने घोषणा गरेको छ। विपदको बेला प्रभावित नागरिकलाई राज्यको तर्फबाट राहतको अनुभूति दिलाउने उद्देश्यले विद्युत सेवामा सहुलियत दिन लागेको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठको सचिवालयले जनाएको छ। नेपाल विद्युत प्राधिकरण संचालक समितिको बैठकले बोटे कोशी नदीमा गएको बाढ़ीबाट क्षति पुगेका ग्राहकका हकमा भदौ महिनादेखिको न्यूनतम विद्युत बिलिङ नगर्ने निर्णय गरेको छ। साथै क्षतिग्रस्त घर व्यवसाय तथा उद्योग लगायतका ग्राहकको विद्युत मिटरको लगत कट्टा समेत गरिने भएको छ। विद्युत मिटरको लगत कट्टा गरिएका प्रभावित ग्राहकले पुनः नयाँ मिटर माग गरेमा प्राधिकरणले निशुल्क दिने निर्णय भएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ। चापामा असोज 5 गतेदेखि जापानिज इन्सेफ्लाइटिस जेई विरूद्ध 5,00,000 भन्दा बढ़ी नागरिकलाई खोप दिने भएको छ। जिल्ला स्वास्थ्य कार्यालय झापाले असोज 5 देखि 15 गतेसम्म जिल्लाका 15 वटै स्थानीय तहका 30 वर्षमाथिका नागरिकलाई खोप अभियान सञ्चालन गर्न लागेको हो। कार्यालय प्रमुख ब्रिज कुमार दासका अनुसार अभियानका लागि 5,70,000 डोज खोप प्राप्त भएको छ। स्थानीय तहसँगको समन्वय, स्वास्थ्य कर्मीको अभिमुखीकरण तथा खोप केन्द्र व्यवस्थापन लगायतका तयारी पूरा भइसकेको छ। जिल्लाका 131 वटा वडामा 900 खोप केन्द्र स्थापना गरी खोप सेवा सञ्चालन गरिनेछ। अभियानमा करिब 500 स्वास्थ्य कर्मी, 611 महिला स्वास्थ्य स्वयंसेविका र 3,000 भन्दा बढी स्वयंसेवक परिचालन हुनेछन्। देशभरमै झापामा जेई संक्रमण उच्च रहेकाले खोप अभियान सञ्चालन गर्न लागि कार्यालयले जनाएको छ। झापामा हालसम्म 13 जनामा जेई संक्रमण पुष्टि भएकामा 7 जनाको मृत्यु भइसकेको छ। रासोपा सांसद धनञ्जय रेग्मीले जलवायु परिवर्तनको असरले भोटेकोशी बाढ़ी निम्ति आएको विषयमा राष्ट्रसंघ महासभामा गहन तर्क प्रस्तुत गर्न प्रधानमन्त्री बालेन्द्र शाहलाई सुझाव दिनुभएको छ। पर्यावरण विज्ञ सांसद रेग्मीले संसदबाट प्रधानमन्त्री बालेन्द्र शाहलाई सुझाउनु भएको हो।
4: जलवायु परिवर्तन भएको छ र टेम्परेचर राइज भएको छ र त्यसको प्रभाव हिमालमा प्रष्ट देखिन्छ भन्ने कुराहरू डाटाहरू विभिन्न विश्वविद्यालयबाट आएका ती पियर रिभ्यू जर्नलबाट चाहिँ रिभ्यू गरेर पब्लिस भएका डाटालाई अगाडि सार्नुपर्छ। हिजो मात्रै वर्ल्ड वेदर एट्रिब्युसनले एउटा रिपोर्ट बनाएको छ, त्यसमा क्लाइमेट चेन्ज भएको कुरालाई त स्वीकार गरिएको छ, तर कता कता 2015 को अर्थक्युकले गर्दा हिमाली क्षेत्रहरू कमजोर भएर बसेको थियो, त्यसैले यो कुरा सहज भयो भने कता कता यो जुन क्लाइमेट चेन्ज थियो त्यसलाई चाहिँ कतै भैँचालोतिर जोडेर जुन हाम्रो जिकिर छ त्यसलाई कमजोर बनाउन खोजिएको त होइन जस्तो लागिरहेछ। त्यसैले यो बेला इसिमोड लगायत हुन्, जुनसुकै संस्था हुन्, नेपालका विश्वविद्यालय सबैले सबै जुन डाटा पनि अगाडि लिएर आउँछौँ त्यो चाहिँ वैज्ञानिक अनुसन्धानमा आधारित भएका डाटालाई अगाडि सार्नुपर्छ र तिनै डाटालाई लिएर सम्मान्य प्रधानमन्त्रीको युएनको महासभामा एटेन्ड गर्दाखेरि राख्नुपर्छ।
3: प्रतिपक्षका दलहरूले बाढ़ीपछिको उद्धार, राहत र पुननिर्माणका लागि संसदीय समिति गठनका लागि सभामुखलाई अनुरोध गरेका छन्। रासोपा सभापति रवि लामिछानेले आज बोलाएको सर्वदलीय बैठकपछि जनमतका नेता सीके राउत
5: यस्तो खालको वातावरणीय डिजास्टर चाहिँ निरन्तर आउन सक्ने भएको हुनाले यसको लागि चाहिँ हामीले संसदीय दल बनाएर कुन कुन कानूनमा संशोधन गर्नुपर्ने हो कसरी सहजीकरण गर्नुपर्ने हो त्यसको लागि चाहिँ सामान्य सभामुखज्यूलाई अनुरोध गर्ने, 7 दिनभित्रमा सकेसम्म उहाँले एउटा संसदीय समिति चाहिँ निर्माण गरिदिने, त्यसको लागि नै आज विशेष पहल रह्यो।
3: अहिलेसम्मका खबर यति नै, नमस्कार।
1: यो BFBS कुल कर्म रेडियो हो।

0: PFDS Gorkha Radio
1: Sainya Samudaya Ma
0: Pelai Bhari
1: On Air
0: App Ma
1: Ani Smart Speaker Ma Bandhos
2: Play BFDS
0: You BFDS Gorkha Radio Ho
1: Radio Gorkha Radio
3: मन्त्री परिषद बैठकले सेयर कारोबारमा लाग्दै आएको पुँजीगत लाभ कर घटाएको छ।
4: अब एक वर्षभन्दा कम अवधिमै बेच्ने व्यक्तिगत लगानीकर्तालाई नाफामा 3.5% र सो समयपछि बेच्नेलाई 5% कर लाग्ने सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभएको छ।
5: नेपाल धितोपत्र बोर्डमा सूचीकरण भएको निकायको हितको निसर्गबाट प्राप्त लाभका धितोपत्र विनियम बजारको कार्य गर्ने निकायले प्राकृतिक व्यक्तिको हकमा 365 दिन भन्दा बढी अवधि स्वामित्वमा रहेको हितको लाभ र रकमको 3.5% र 365 वा सोभन्दा कम अवधि स्वामित्वमा रहेको हितको लाभ रकमको 5% अग्रिम कर कायम गर्ने भनेको छ। यसभन्दा अगाडि 365 दिनभन्दा बढी स्वामित्वमा भएकोको लागि 7.5% थियो, त्यसलाई घटाएर 3.5% ल्याइएको छ भने 365 वा सोभन्दा कम स्वामित्वमा भएकोको लागि 10% थियो, त्यसलाई घटाएर 5% ल्याइएको छ।
4: अर्थ मन्त्रालयले केही दिन अघि सार्वजनिक गरेको 21 बुँदे कार्ययोजनामा लाभकर घटाउने बताएको थियो। यसै अनुसार मन्त्री परिषद बैठकले सेयर कारोबारमा लाग्ने पुँजीगत लाभकर घटाएको हो। यो निर्णय राजपत्रमा प्रकाशन भएपछि कार्यान्वयनमा आउनेछ। सरकारले चालू आर्थिक वर्ष 2083-84 बजेटमा सेयर कारोबारमा लाग्ने पुँजीगत लाभकर वृद्धि गरेको थियो। सेयर किनेर एक वर्षभन्दा कम अवधिमै बेच्नेलाई 10% र एक वर्ष कटेपछि बिक्री गर्नेलाई 7.5% पुँजीगत लाभकर लाग्ने व्यवस्था यसअघि थियो।
3: भोटेको सिबाडीका कारण अभिभावक गुमाएका बालबालिकाको शिक्षादेखि आवाससम्मको जिम्मेवारी सरकारले लिने भएको छ। मन्त्री परिषद बैठकपछि संचारकर्मीका जिज्ञासाको जवाफ दिँदै प्रवक्ता सस्मित पोखरेल
6: बाढी पीडित जो चाहिँ अहिले घरविहीन हुनुभएको छ उहाँलाई तत्कालको लागि जुन होल्डिङ सेन्टरमा राखिएको छ त्यहाँबाट चाहिँ अलिकति टेम्पोररी रेसिडेन्स गर्ने गरी पनि काम भइरहेको छ र जसको चाहिँ अहिले घर जग्गा पूर्ण रूपमा क्षति भएको छ उहाँलाई चाहिँ अन्य ठाउँमा कहाँ चाहिँ स्थानान्तरण गर्न सकिन्छ त्यसको लागि पनि भूमि मन्त्रालयबाट जग्गाहरूको खोजी कार्यहरू पनि त्यहाँबाट अगाडि भइरहेको छ। स्वास्थ्य मन्त्रालयले पनि प्रभावित नागरिकहरूको लागि निशुल्क स्वास्थ्य उपचार गरिरहेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयबाट अगाडिदेखि नै हामीले स्थानीय तहसँग पनि हामीले समन्वय गरिरहेका छौँ। हाम्रा इकाइहरू नुवाकोट र रसुवाका इकाइहरूसँग पनि समन्वय गरिरहेका छौँ। जो प्रभावित हुनुहुन्छ, जो अहिले बुवा आमा गुमाउनु भएको छ अथवा एउटा मात्र अभिभावक गुमाउनु भएको छ उहाँहरूलाई पूर्ण छात्रवृत्ति दिने आवासीय हिसाबमा सहित राख्नेको लागि हामीले चाहिँ लिस्टहरू पठाइदिन स्थानीय तह इकाइहरूलाई पनि भनेका छौँ र उहाँको चाहिँ पूर्ण जिम्मेवारी हामीले मन्त्रालयले लिने पनि भनिएका छौँ।
3: सर्वोच्च अदालतले संविधानसँग बाजिएका प्रतिनिधि सभा नियमावलीका 2 नियम तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ। यो आदेशसँगै संविधान संशोधन सम्बन्धी विधेयक संविधान बमोजिम प्रतिनिधि सभा र राष्ट्रिय सभामा छुट्टा छुट्टी रूपमा 2/3 बहुमतबाट अनुमोदन हुनुपर्नेछ। संविधानमा भएको व्यवस्थासँग बाजिने गरी प्रतिनिधि सभाले प्रतिनिधि सभा नियमावली 2083 जारी गरेको थियो। रासोपा सांसदहरूले बहुमतबाट नियमावली पारित गर्दा कांग्रेस एमाले लगायतका विपक्षी नेताहरूले आपत्ति जनाएका थिए। प्रतिनिधि सभाबाट पारित नियमावलीका केही प्रावधानले द्वि सदनात्मक व्यवस्थाको उल्लंघन गरेको र राष्ट्रिय सभाकै मान मर्दन भएको दावी सहित नेपाली कांग्रेसको राष्ट्रिय सभा संसदीय दलका नेता कमला पन्त लगायतले संविधान इजलासमा रिट निवेदन दर्ता गरेका थिए। त्रिभुवन विश्वविद्यालयले भोटेको सिबाडी प्रभावितका लागि 9,25,00,000 सहयोग गरेको छ। विश्वविद्यालयका उपकुलपति डाक्टर प्राध्यापक डाक्टर भोला थापाले बुधबार शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेललाई रकम हस्तान्तरण गर्नुभएको हो। विश्वविद्यालयका अनुसार पदाधिकारी तथा कर्मचारीको तलब र भत्ताबाट कट्टा गरिएको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गरिएको हो। उपकुलपति रजिस्ट्रार र रेक्टरले 1 महिनाको तलब तथा प्राध्यापक र प्रशासनतर्फका सो सहरका कर्मचारीले मासिक शुरू तलब स्केलको 10 दिन बराबरको रकम योगदान गरेका छन्। त्यस्तै उप प्राध्यापक तथा उप प्रशासक र शाखा अधिकृत तथा प्रशिक्षक वा सो सरहका शिक्षा कर्मचारीबाट 7 दिन बराबर, मुख्य कार्यालय सहायक र कार्यालय सहायक वा सो सरहका कर्मचारीबाट 5 दिन बराबर र श्रेणीविहीन कर्मचारीबाट 2 दिन बराबरको पारिश्रमिक कट्टा गरी कोषमा जम्मा गरिएको विश्वविद्यालयले जनाएको छ। विश्वविद्यालय कार्यकारी परिषदको कर्मचारीको पारिश्रमिकबाट निश्चित रकम कट्ठा गरी राहत कोषमा जम्मा गर्ने निर्णय गरेको थियो। नेपाल र बंगलादेश बीच पहिलो पटक T20 श्रृंखला हुने भएको छ। खबर यति नै, नमस्कार।
2: यो BFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: रिलायबल
0: ऑन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्दैछ अपरान्ह 1 बजे सिंहदरबारमा बस्ने बैठकमा सामुद्रिक जैविक विविधताको संरक्षण र दिगोपना सम्बन्धी सम्झौतामाथि छलफल गर्ने सम्भावित कार्यसूची छ बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले संयुक्त राष्ट्र संघीय सामुद्रिक कानून सम्बन्धी महासन्धि अन्तर्गतको राष्ट्रिय क्षेत्राधिकार भन्दा बाहिरका क्षेत्रमा सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोग सम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ यस्तै आज विभिन्न 3 संसदीय समितिको बैठक पनि बस्दैछ संघीय संसद सचिवालयका अनुसार आज अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति राज्य व्यवस्था तथा सुशासन समिति विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैछ कालीगढ़ले आज विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पर्व मनाउँदैछन् प्रत्येक वर्ष अश्विन संक्रान्तिका दिन विश्वकर्माको विधिपूर्वक पूजा आराधना गर्ने चलन छ आज विभिन्न कल कारखानामा विश्वकर्मा भगवानको तस्विरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ आजको दिन कालीगढ़ले उपयोगमा ल्याउने औजारमा पूजा आजा गरे र धेरै समय टिक्ने कामका बेलामा नबिग्रिने र राम्रो काम गर्न सक्ने लगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ पर्यटन प्रवर्धन तथा पर्यटकको सुरक्षा तथा सहजीकरणका लागि जिल्ला प्रहरी कार्यालय पर्साले गुगल म्याप सहितको क्यूआर प्रणालीको विकास गरेको छ प्रणालीमा धार्मिक पुरातात्विक तथा पर्यटकीय स्थानको पहिचान स्थानसम्म पुग्न लाग्ने समय उपलब्ध छ यस्तै खाना नास्ता र बसोबासका लागि उपलब्ध होटल पनि क्यूआर प्रणालीमा हेर्न सकिने जिल्ला प्रहरी कार्यालय का प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिनुभयो रेस्टुरेन्ट तथा रिसोर्टको सुविधा नजिकको प्रहरी कार्यालय तथा सम्पर्क फोन नम्बर बिरगंजदेखि ती स्थानमा पुग्न लाग्ने अनुमानित समय सड़क तथा यातायातको अवस्था नजिकको अस्पतालको विवरण समावेश गरिएको छ प्रहरीले क्यूआर स्क्यान गरी आफूलाई चाहिने सूचना प्राप्त गर्न सबैलाई अनुरोध गरेको छ अख्तियारले रसुवाको भोटेकोशी बाढ़ी प्रभावितका लागि 61 लाख बढ़ी सहयोग गरेको छ आयोगका पदाधिकारी कर्मचारी र मातहतका निजामती र प्रहरी सेवाका राष्ट्र सेवकबाट 61 लाख